0: पाइलटिङ सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
1: सेनानी स्मारिका साहित सैनिक प्रहरी गढको चाहिँ कार्य अधिकृत अहिले चाहिँ प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतनात्मूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतनात्मूलक क्लासेसहरू पनि सञ्चालन गर्छ।
2: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरी गढले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौं। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई गढमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्रेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
3: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनुहुँदै सेनानी श्री श्रुति कुँवर,
1: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कारवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरी गर्नबाट हुन्छ।
0: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड़ दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टीमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
4: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीड़ितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिंगर प्रिन्ट निकाल्न पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पीड चेक गर्न पर्यो त्यो गाडीको भने हामीसँग स्पीड गनको उपलब्धता छ, र मापसी सेवन मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हाललाई अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वकथ्रु गेटबाट प्रवेश गराएर निज व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
3: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल:
5: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैन्य अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
0: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
6: सहसेनानी निरञ्जन चौहान: विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँ भन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसर नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशन फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्शलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
3: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल:
7: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नत हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने अर्को विभिन्न मिशनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिशनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौं। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले अन्तजब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौ। तालिमको दौरानमा नेपाल प्रहरी त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू जाने बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेज भिभीआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौं।
0: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
8: बुद्धहेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब यदि नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएनौँ भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जे गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासन शासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गर्व ठान्छु।
9: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भीभीआईपीहरूको स्कटदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठुलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भीआईपीहरू भीभीआईपीहरू आउँदा त्यसको स्कट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भीभीआईपी र भीआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने, त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भीआईपी भीभीआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
3: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
6: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हामीलाई 24 घण्टा चाहिँ ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले यहाँ त हटलाइन पनि राखेका छौँ 106 चाहिँ सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पोख्न चाहिँ सक्छ। कुनै पनि रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले चाहिँ हामीहरूलाई 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर जाने पुरानो व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी सेमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसिओ कमान्ड बसिरहेको हुन्छ, घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ
0: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
10: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
12: अहिले बिहानको ठीक 6 बज्यो।

0: विकासविहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: पुनः वार्ताका लागि मध्यस्थता पाकिस्तानको ताकता हर्मुजमा अमेरिकी कडाई
2: र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही मरिसस आईसीसीको 111 सदस्य देश
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझाएको प्रसंग।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्व संयोजकत्वमा गठन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूचीको बुधा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। त्यस अनुसार 2082 चैत 16 गते मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात हिजो आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यसक्रममा पूर्व राष्ट्रपति पूर्व प्रधानमन्त्री विभिन्न राजनैतिक दलका नेतृत्व संविधानविद कानूनविद पूर्व न्यायाधीश पूर्व महान्यायाधिवक्ता पूर्व कानून सचिव पूर्व प्रशासक विभिन्न क्षेत्रमा क्रियाशील महिला संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेको थियो। संवैधानिक निकाय महान्यायाधिवक्ताको कार्यालय प्रदेश तथा स्थानीय सरकार नेपाल बार एसोसिएशन विभिन्न धार्मिक संघ संस्थाहरू लगायतका 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव पनि माग गरिएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र वाट्सएप मार्फत कुल 44,613 डिजिटल सुझावहरू पनि प्राप्त भएको र टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको कार्यदलले जनाएको छ। नेपालको संविधान निर्माणमा ऐतिहासिक दस्तावेज संविधान सभाका समितिहरूका प्रतिवेदन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 विषय क्षेत्र वर्गीकरण गरेर कार्यकारी सारम सहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।
2: मिटर ब्याच विदित र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। सिंहदरबारमा हिजो पनि सरकारको वार्ता टोली र मिटर ब्याच विदित प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। सकारात्मक रूपमा अघि बढ़ेको वार्तालाई आज सहमतिमा टुंग्याउने तयारी भएको वार्तामा सहभागी सरकारी प्रतिनिधिहरूले बताएका छन्। काठमाण्डुमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याच विदितका तर्फबाट सहभागी अभियन्ता निर्ग नवीनले बताउनुभयो। वार्तामा मिटर ब्याच समस्यालाई दुई चरणमा सम्बोधन गर्नुपर्ने विषयमा विदित र सरकार पक्ष सहमत भएको उहाँको दावी छ। मिटर ब्याच प्रथा खारेजी गर्ने मूल विषय हो। त्यसको दीर्घकालीन दोस्रो चरण समाधानको लागि एउटा विशिष्टीकृत ऐन ल्याउने कुरामा सहमति भएको छ नवीनले भन्नुभयो। मिटर ब्याचका मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको व्यवस्था गर्न पीड़ितहरूले माग गरेका छन्। मिटर ब्याच समस्याका विषय हेर्न गृह मन्त्रालयमा केन्द्रीय संयन्त्र बनाउने जिल्ला जिल्लामा पनि संयन्त्र ब्युताउने र ती संयन्त्रले पीड़ित मैत्री भएर काम गर्ने गरी कार्यादेश दिनुपर्ने पनि पीड़ित पक्षको माग छ। यसमा पनि सरकार सहमत भएको नवीन ले बताउनुभयो। मिटर ब्याज पीड़ितहरूले यसपटक मूल रूपमा 6 बुँदे माग राखेर न्याय मार्च थालेका थिए।
1: सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए तर यो सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा राखेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरे पनि नयाँ सरकार गठन भएसँगै स्वकीय सचिवको स्वकीय सुविधाको माग गर्दै सांसद सभामुख राष्ट्रिय सभाका अध्यक्ष संसदीय समितिका सभापति लगायतका बीच पटक पटक छलफल भएको थियो। पाँच असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादत खर्च कटौती तथा मितव्ययता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो, जसमा अनुत्पादत खर्च कटौती र मितव्ययता कायम गर्ने निर्णय गरेर नेपाल सरकार सबै मन्त्रालय तथा निकाय प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ। यसका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख गरिएको छ। यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची 2 क्रम संख्या 2 र 3 हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। अहिलेको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 अनुसार अनुसूचीमा हेरफेर गरेर स्वकीय सचिवको सुविधा दिने व्यवस्था ब्युत्याएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य छन्। यसैबीच न्यायाधीशहरूले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ। मन्त्री परिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिश गरेको हो। राजस्व न्यायाधिकरणका कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुव राजचन्दलाई काठमाडौँ, उच्च अदालत पोखराकी न्यायाधीश अञ्जु प्रेती ढकाललाई राजस्व न्यायाधिकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्र बहादुर बमलाई राजस्व न्यायाधिकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ।
2: यसअघि प्रसारित समाचारमा न्याय परिषदको बैठकले सिफारिश गरेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बिचौलिया भनिएका दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा धरोटीमा छार्ने आदेश भएको छ। जिल्ला अदालत काठमाण्डुले हिजो साता लामो सुनवाईपछि थुन्चे एक आदेश दिएको हो। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग 2 करोड़ तथा 1.5 करोड़ धरोटी माग गरेको छ। छुट्टाछुट्टी रूपमा धितोपत्रको कसुरमा अग्रवाललाई 1.5 करोड़ तथा भट्टसँग 1 करोड़ धरोटी माग गरिएको हो। नकली अंश बण्डा गरेर हिमालयन रिइन्सुरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले 2.30 करोड़ धरोटी माग गरेको हो। धरोटी माग भए पनि तत्काल रिहा भने नहुने देखिएको छ स्थिति। सम्पत्ति शुद्धिकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पूर्वपक्षीमा थुनामा पठाएको थियो। उनीहरू विरूद्ध बिहिबार एमाले नेता विष्णु पौडेलसँग जोड़िएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समानुपातिक र प्रत्यक्ष सांसदलाई के अहिले पनि विभेद छ?
1: एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ।
2: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम, तेह्रथुमका सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन शुरू, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको जोट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
2: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: पहिले जंगलमा त्यसै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसम्म जोड्दै स्थानीयको जीवन स्तर नै परिवर्तन गर्न थालेको छ।
8: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नुले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
9: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
8: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
10: तीनपाते मुना मात्रै टिपेर ल्याउँछौ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
8: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का,
11: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लुगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
8: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरूङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
0: सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21,24,34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट पनि कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोर्डिङ वाग्ले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। कुल बजेट मध्ये चालू खर्चतर्फ 12,70,58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ 4,31,10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4,22,24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14,05,31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61.74 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2,47,00,000,000 रूपियाँ जुटाइनेछ। बाँकी 4,19,00,000,000 रूपियाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने पनि सरकारको योजना रहेको छ।
12: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले बताउनुभयो।
13: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
2: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ तर हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
12: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनीतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खोल्न सक्ने समेत आकलन गरिएको छ। विशेषज्ञका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिउताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तान बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिउताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका

0: गत महिना हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडाईका साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समय अनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाई छ। उनलाई 1 डिमिरिट अंक दिइएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठकले उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
1: संसदको काम कारवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाई र अनुभव। प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ। बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाई कस्तो छ? हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं।
4: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
5: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो। त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ? अहिले खबरदारी गरेको
4: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो। विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक

0: कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई, र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले एलएलबीसम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो, त्यसले पनि केही आट भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
0: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले। त्यति
2: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी।
2: सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य नाम सिफारिश। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश।
3: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम। 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग।
2: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनीतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता। हर्मुजमा अमेरिकी लड़ाई।
3: र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस आईसीसीको 111 सदस्य देश।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले फितकोली .com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि केही संचार माध्यम र राजनीतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो, पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो, कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ। यहाँ दुईजना व्यक्ति छन्, एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिक हेराएका अर्को व्यक्तितर्फ केही भन्दैछन्। माथि यस्तो लेखेको छ, घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो?
3: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज।
2: धन्यवाद।
1: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
2: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिरहेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
1: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
2: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसाई गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
1: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गरेर
2: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ, र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
1: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
2: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी।
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले? खबरदारी गरेको
2: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला, दलित, सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो, त्यसले पनि केही आट भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
2: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो, त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति, कुसंस्कार, विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले, त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि, मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको हो मलाई।
1: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
2: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू, व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको सङ्घर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
1: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौ भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढंगले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौ, अहिले शुरूआती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
2: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो होइन, अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखी तुल्याउँछ।
1: अहिले पनि संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
2: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म, मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
1: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लाग्नु
2: पर्दैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबस अथवा भेटघाटलाई हेर्दा?
2: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
1: सबै सांसदसँग,
2: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने होइन, बाहिर हेर्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ होइन, तर अब अहिले राष्ट्रपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
1: त्यहाँबाट निस्कदाखेरि हाँसीखुसीका
2: साथ एकदमै हात मिलाएरै हामी हेर्छौँ।
1: सबै सांसदसँग तपाईँको बराबरी सम्बन्ध हो कि कसैसँग अलि बढी बाक्लो कसैसँग अलि पातलो?
2: कसैसँग त चिनजान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग चाहिँ चिनजानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा आउने केही अब मान्यजीवहरूसँग चिनजान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिनजान, बल्लाकोसारी परामर्श हुन्छ, फोन सम्वादहरू पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
1: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
2: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न त आएको छु, त्यस पछाडि मैले विधेयक माथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ अहिले। अरू समय चाहिँ मैले विशेष समय र अर्को ढाकै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
1: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
2: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो, आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
1: अहिले यो संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
2: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौँ हामी स्वीकार्दैनौँ, त्यो खालको परिपाटी छ, त्यसैले लाग्छ। अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ होइन, त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला, हामीले हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म
1: भनेको संसदमा। फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
2: अलिकति त्यहाँनेरि चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ. मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले. हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला. तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई. कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन. तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त.
1: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक व्यक्ति पनि पर्नुभयो, तपाईँको दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न कहीँ प्रभाव पारेको होला अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्वहरू हुन्छ.
2: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे. मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि. त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन. त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म. यो राजनीतिक क्षेत्रमा पनि स्वीकार्य हुन्थ्यो भन्ने लाग्छ. कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू. आफूलाई कसरी ट्रेन गरिएको छ, अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो. अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उश्रृङ्खलता कहीँ देखिँदैन
1: भनेको. तपाईँ साहित्यिक र साङ्गीतिकमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर?
2: हजुर, एकदमै एकदमै हुन्छ. त्यो चाहिँ
1: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना.
2: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
1: कति सालतिर
2: दिएको. यो चाहिँ मेरो 57 सालतिर छापिएको
1: पहिलो रचना.
2: पहिलो रचना
1: अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति.
2: हजुर,
1: त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित. त्यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
2: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था
1: थियो. हजुरले यसलाई साइलेन्समा राखिदिनु पर्ने
3: अनि सही काम गरेको सही भन्ने कुरा कसरी गर्न सकिन्छ भन्ने कुरामा वृहत छलफल भयो होला. त्यसमा के अरे मन्त्री परिषदमा भएका मन्त्रीहरूको पर्फर्मेन्सको बारेमा नै कुरा भयो होला. त्यसमा हुनसक्छ बागुङ शाखा सल्लाहकारको भूमिका बारे पनि छलफल भयो होला. पार्टी गतिबाट नियुक्ति हुने कुरा यी छलफल भयो होला. त्यो हुनु नै आफैमा एकदम चोरियो एकदम उत्फक खटक फटक परेको छ, सम्बन्ध बिग्रिसकेको छ भन्ने अवस्था छैन. तर यदि यो सरकारले अझै सशक्त रूपबाट आर्थिक गतिविधिलाई अगाडि बढाउने र सुधारका कुरालाई चाहिँ सशक्त रूपबाट अगाडि बढायो भने बिस्तारै बिस्तारै खटपट बढ्न सक्छ. त्यो कुरामा दुवै प्रधानमन्त्रीज्यू र पार्टीको सभापतिज्यू पनि एकदम सजग हुनुहुन्छ मलाई विश्वास छ. र उहाँलाई यस्तो छुट पनि छैन. अब उहाँलाई असफल हुने छुट के कारण छैन भने बालिङ शाहजीलाई प्रधानमन्त्री हुनुपर्छ भन्ने माया गरेर पनि भनेको होइन, रवि लामिछाने पार्टी अध्यक्ष भएर सधैँ राष्ट्रिय स्वतन्त्र पार्टीले नै शासन गर्छ भनेको होइन. उहाँलाई छोड के छैन भने यदि यो सरकार पनि असफल भयो भने हाम्रो अर्को अल्टरनेट भित्र झन् ठुलो दुर्घटनामा यो देश पुग्न सक्छ. त्यसैले सरकारले सही तरिकाले काम गरेर खबरदारी गरेको हाम्रो काम, हामी आम नागरिकको जनताको पनि जिम्मेवारी विशेष भने कसरी सशक्त रूपबाट यो शासन प्रणालीलाई अगाडि बढाउने, अर्थतन्त्रको चलायमान हुने, गरिबीको अन्त गर्ने, सुशासन ल्याउने र जनतालाई चाहिँ दैनिक सेवामा चाहिँ महँगाईबाट चाहिँ राहत दिने काम पनि सरकारले एकदम सशक्त रूपबाट गर्नुपर्ने छ. त्यसैले यिनीहरूलाई असफल गर्ने छुट पनि छैन.
4: हस् गान्धीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन्छु.
3: धन्यवाद.
4: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर गान्धी पण्डित वरिष्ठ अधिवक्ता आदरणीय श्रोता. नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौं.
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा.

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: सरकार सुझाव दिन सक्ने सरकार भएको हुनाले अनि यहाँको भावना यहाँका आवश्यकता र यहाँका चाहना अनुसारको कामहरू हामीले मुख्य गरी तीन भागमा विभाजन गरेर काम गर्ने गरेका छौं। पहिलो काम सेवा प्रवाह हो जुन काममा स्थानीय सरकार अहिले अब्बल नै छ। दोस्रो काम भनेको विकासका कामहरू हुन्। विकास कार्यहरूलाई हामीले विभिन्न चुनौतीका बावजुद कम स्रोत साधनको बीचमा यहाँको आवश्यकता हामीले आफ्ना स्थानीय सरकारका आवश्यकताहरूलाई महसुस गरेर हामीले काम गर्ने गरेका छौं। यो धेरै महत्वपूर्ण काम मध्येमा नै पर्छ।
1: अनि स्थानीय तहले चाहिँ के कति खर्च गर्न सके होइन, धेरै गाउँ नगरपालिकाले दायित्व सिर्जना भइसकेका भुक्तानी गर्न पनि नसकेका गुनासोहरू आइरहेका छन् होइन, कसरी हेर्नु भएको छ?
0: हामीले अहिले हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि वास्तविकता कम देखिन सक्छ। हामी देशैभरिका स्थानीय तहहरू मलाई लाग्छ 90% स्थानीय सरकारले 80% भन्दा माथि वित्तीय प्रगति गरेको हामीले चाहिँ त्यो तथ्याङ्कहरू हामीसित छ। तथापि कहिले काहीँ कुनै स्थानीय सरकारमा भूगोलका कारणले त्यहाँको जनशक्ति निरन्तर प्राप्त नभएका कारणले केही स्थानीय सरकारहरू त्योभन्दा तल होला र यस्तो अप्ठ्यारो बेलामा पनि धेरै स्थानीय तहहरूसित हामीले संवाद गरिरहेका छौं। सबैको सुन्दाखेरि 80% माथि वित्तीय प्रगति भएको छ।
1: अब अहिलेको अवस्थामा नि यो स्थानीय सरकारमा सुशासन कायम गर्न नसकेको स्थानीय तह र प्रदेश बीचका कन्ट्राडिक्सनका विषयहरू होइन, तोकिएको समयमा बजेट पास गर्न नसकेका कैयन विषयहरू चाहिँ जोडिएर आउँछन्। स्थानीय तहहरू चाहिँ सार्वभौम छन्, स्थानीय तहहरू पोक्त छन् र स्थानीय तहहरू चाहिँ नागरिकको सरकार हो, गाउँ गाउँमा सिंहदरबार गएको अनुभूति उनले दिएका छन् भन्ने कुरा कसरी प्रमाणित गर्न सक्नुहुन्छ आज?
0: यो त किनकि यो कामले बताउने कुरा हो। अब काम गर्दै जाँदा हामीलाई पनि चिन्ता छ। वार्षिक बजेट संविधानले तोकेको समयभित्र असार 10 गते भित्र बजेट पेश गरिसक्नुपर्ने र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्ने हाम्रो संवैधानिक कर्तव्य हो। त्योभित्र शुरूआतीको समयभन्दा धेरै सुधार भएको छ। यो वर्ष पनि हामीले हेरेका छौं, नगरपालिका गाउँपालिकाहरूमा केहीमा मात्र यो हामीले पूर्ण रूपमा भयो भन्न नपाएका केही संख्याहरू छन्। त्यो संख्याहरूसँग हाम्रा साथीहरू, हाम्रा नगरपालिकासँग र गाउँपालिका महासंघका पदाधिकारी, त्यहाँका केन्द्रीय समितिका साथीहरू खटिरहनु भएको छ। मन्त्रालयले पनि यसमा सहजीकरण गरिरहेको छ। यो वर्ष चाहिँ धेरैभन्दा धेरै उपलब्धि भएको, हामीले फिल्डमै गएर, हामी प्रदेश प्रदेशमा गएर पनि हाम्रा साथीहरूको बीचमा संवादहरू गरेर यो घटेको छ।
1: बेरुजु बढ़िया छ, बेरुजुको कारण स्थानीय तहमा वित्तीय अनुशासन कमजोर छ भन्ने पनि त देखा छ नि त।
0: बेरुजुको कुरा गर्नुहुन्छ भने तीन तहको सरकारको बीचमा 753 स्थानीय सरकारका बेरुजहरू हाम्रो मात्रै कारणले बढ्दैन, हाम्रा मात्रै कारण होइनन् खेमजी, यसमा एकदमै अध्ययनशील भएर हेर्नु पनि पर्छ। यो वर्ष हामीले चाहिँ यो वर्ष बेरुजु फर्सियो वर्ष भनेर राखेका छौं। अहिले यो वर्ष चाहिँ 1.72% छ, हिजोभन्दा धेरै नै बेरुजु घटेको छ। यो तथ्याङ्कमा हेर्नुपर्छ, बुझेर यसलाई सार्वजनिक गर्नुपर्छ। स्थानीय तहले गरेको प्रगतिको रूपमा हामीले यसलाई हेरेका छौं र यो वर्षलाई हामीले बेरुजु फर्सियोटको वर्ष, हामीले चाहिँ असल अभ्यासहरूको प्रचार प्रसारको वर्ष, अधुरा कामलाई सम्पन्न गर्ने वर्ष, यो अभियानको रूपमा हामी चलाउ भनेर हामीले केन्द्रीय समितिले निर्णय पनि गरेका छौं र देशैभरि हाम्रा स्थानीय सरकारहरूलाई यो सन्देश पठाएका पनि छौं र शासन सुधार गर्ने कुरामा हामी अब हामीले नयाँ छौं भन्ने अवस्था अहिले होइन, हामी काम गरेर प्रगति देखाउने बेला हो भनेर हामीले देशैभरि हामीले यो कुरालाई सन्देश प्रवाह पनि गरेका छौं र मसिनो गरी हेर्दाखेरि यो यहाँले बुझ्न सक्नुहुन्छ। मलेपमा गएर तीन तहको सरकारको बेरुजुको अवस्था के हो भनेर यहाँहरूले
1: होइन, स्थानीय तहहरू पालिकाहरूमा चाहिँ व्यापक भेटेती पनि भयो, उहाँहरू सिंहदरबार घर घरमा आयो, कतिपय सिंहहरू पनि जन्मिए घर नजिकै भन्ने खालका विषय पनि आउँछन्, भ्रष्टाचारको दर पनि व्यापक बढ़ेका विषयहरू आउँछन् होइन, अकस्मात रूपमा चाहिँ दिनचर्या पनि परिवर्तन भएका विषयहरू आउँछन्। यसले त तपाईँहरूमाथि नैतिक रूपमा प्रश्न उठायो होइन?
0: यो हामीले यसलाई असाध्यै ध्यान दिएका छौं, असाध्यै ख्याल गरेका छौं। यसमा हामीले चाहिँ आफूले सिंह महसुस गरेका छैनौं। यो बाहिरबाट हेर्दा र काम गर्ने कुरामा यहाँले बुझ्नु पनि भएको छ, काम गर्ने कुरामा बाहिर बसेर आरोप प्रत्यारोप गर्नुभन्दा पनि स्थानीय सरकारमा चाहिँ हामीले तत्कालै प्रतिक्रिया प्राप्त गर्ने सरकार हो, होइन समय लाएर सूचना बुझेर काम गर्नुपर्ने सरकार यो होइन। यहाँ दिनानुदिन नागरिकले चाहिँ आफ्नै थलोमा गएर यो किन भएन, यो किन बिगारेको भनेर प्रश्न गर्ने थलो भएको हुनाले पनि हामीलाई चाहिँ असाध्यै जिम्मेवार भएर जवाफ दिनुपर्छ र हाम्रा कुनै त्यस्ता भड्किला जीवन बिताइरहेका छौं अथवा नागरिकलाई अटेरी गरेका छौं, नागरिकप्रति उत्तरदायी भएका छैनौं हाम्रा व्यवहारले भने, त्यो व्यवहार हामीले सुधार गरेरै जानुपर्छ। हामीले प्राप्त गरेको जनमत भनेको नागरिकको लागि हो, नागरिक सिरोपरि राख्न सकिएन भने हामी आफूले आफ्ना राजनीतिक जीवन कमजोर हुन्छ भन्ने कुरा हामीले महसुस गर्नुपर्छ। त्यो कुरामा हामीले सुधारको अभियान हामीले सञ्चालन गरेका छौं।
1: केन्द्रबाट जाने वित्तीय हस्तान्तरण मध्ये यस वर्ष झण्डै करिब 8 अर्ब समानीकरण अनुदान भन्दा बढ़ी कटौती भयो भन्ने विषय आएको छ, के हो यो?
0: यसको पीड़ा त अखिलजी हामीले धेरै हामीले भोगेका छौं। यो हामीले बजेट विनियोजन, यो भनेको नागरिकको संवैधानिक अधिकार हो, हामीले जनताको आवश्यकता हेरेर बजेट विनियोजन गरेर योजना निर्माण गर्छौं र त्यो अन्तिममा हामीले निर्माण व्यवसायीबाट काम गराएका छौं भने भुक्तानी दिनुपर्नेछ। उपभोक्ता समिति मार्फत गरेका छौं, जुन उसले मेरो बाटो मेरो कुलो म आफै निर्माण गर्छु भनेर उपभोक्ता समिति गठन गरेर हामी काम गराएका हुन्छौं र भुक्तानी दिने बेलामा संघको बजेट कटौती भयो भन्ने समाचार आइसकेपछि हामी सधैँ वर्षको अन्तिममा चाहिँ हामीले चाहिँ पूर्व समाउनु पर्ने अवस्था भएको छ र हामीले अर्थ मन्त्रालयमा ज्ञापन पत्र दिन्छौ, प्रधानमन्त्री कार्यालयमा पठाउँछौ, सन्देश पठाउँछौ, यो नगर दिनुहोस् भन्छौ। हामीले प्राकृतिक स्रोत तथा वित्त आयोगले सूत्रका आधारमा बजेट सिफारिश गरेको कुरा यो संवैधानिक हकलाई जिस्काउने काम नगर्नुहोस् हामीले भनेका छौं। यो कैंची चलाउने कामले राम्रो हुँदैन, यहाँहरूको नागरिक स्थानीय तहमा छन् भन्ने महसुस गरिदिनुहोस् भनेका छौं। तर पनि बजेट कटौती हुने रोग चाहिँ असाध्यै डरलाग्दो भएको छ। हामीले दुई कार्यकाल काम गर्यौं, दुवै कार्यकालमा चाहिँ यो क्षति बेहोर्न हुन्न भनेर नै आवाज उठाइरहेका छौं र अझै पनि यसको सुधारको अनुभूत गर्न पाएका छैनौं। त्यसको बावजूद पनि हामीले नतिजालाई चाहिँ खस्किन दिन हुन्न भनेर हामीले हर प्रयत्न गरेका छौं र अहिले त झनै अर्को समस्या के भयो भन्दाखेरि योजना आयोगबाट विनियोजन भएको विशेष र समपूरकका योजना जसले स्थानीय तहमा कम बजेट हुने भएको हुनाले यसलाई गौरवको आयोजनाको रूपमा हामीले काम गरेका छौं, त्यो ठेक्का प्रक्रियामा गयो, निर्माण व्यवसायीले चाहिँ काम शुरूआत गर्न जिम्मा लियो तर काम गरेन, त्यसको भुक्तानी दिने हामीले अवसर नपाएका कारणले एक त हाम्रो नतिजा खस्केको छ, अर्को हाम्रो योजना सम्पन्न नभएर हामी अलपत्रमा छौं जुन सालबसाली योजना हुन्छ। त्यसको लागि पनि हामीले योजना आयोगको मान्य उपाध्यक्षज्यूलाई र योजना आयोगमा हामीले टीमलाई नै भेटेर हामीले यो अनुरोध गरेका छौं, यो बजेट अर्को वर्षलाई सहारा दिनुहोस्, अन्तिममा आएर ठेक्काको चाहिँ म्याप थप गरिदिने यो संकट चाहिँ सधैँभरि स्थानीय सरकारले बेहोर्न गाह्रो हुन्छ। यो भनेको चाहिँ असाध्यै यहाँहरूले अनुभूत गरेर नै नागरिकको अनुहार नबिर्सनको लागि नै हाम्रो अनुरोध भनेको तर आजसम्म त्यसको पनि हामीले नतिजा प्राप्त
1: गर्न सकेनौं। संघीय बजेट धेरै आएको छ यस पाला, होइन त्यही अनुसार स्थानीय तहमा पनि हस्तान्तरण हुने बजेट बढ्यो होला नि त, होइन लक्ष्मीजी?
0: सशर्तको बजेट बढ्यो यस वर्ष, हामीले देखेको सशर्तको बजेट बढ्यो, विकास बजेट बढेको हामी देखेका छैनौ। अब हेरौँ अहिलेको बजेटमा हामी नै अन्यल छौं, संघ सरकारको नयाँ फरक तरिकाले बीचमा काम हुने हो कि के हो त्यो त हामी बुझेका छैनौं। तर त्यो बजेट बढ़्यो भन्ने त सशर्तमा बढ़ेको बजेटले स्थानीय त त्यति धेरै खुशी हुनुपर्ने हामी
1: देख्दैनौं। सहकार्य कस्तो छ तपाईँहरूको?
0: अब यो सहकार्यको विषय पनि हामीले आशा चाहिँ असाध्यै गरेका हौं। प्रधानमन्त्रीज्यू स्थानीय सरकारको प्रमुख भएकै कारणले उहाँले चाहिँ स्थानीय सरकारको भावना बढ़ी बुझ्नुहुन्छ। योभन्दा अगाडिको सरकारले कम बुझ्यो भनिरहेथ्यौ, तर अरूसँग संवाद भएको भन्ने हामी खबर त सुनिरहेका छौं मीडिया मार्फत। हामीले अहिलेसम्म प्रधानमन्त्रीज्यूलाई स्थानीय तहको विषयमा भेट्ने आशा चाहिँ हामीले असाध्यै गरेका थियौं, तर आजसम्म हामीसँग भेटघाट भएको छैन। यो विषयमा चाहिँ हामी प्रधानमन्त्रीज्यूको यो स्थानीय सरकार बलियो होस् भन्ने चाहना हो या होइन भन्ने कुरामा हामी चाहिँ अन्यल छौं यो विषयमा। अरू कुरा पनि
1: अन्तर्गत सार्वजनिक गर्नुभएको छ, नम्बर फोन गर्नुभएको छैन भेटघाटको लागि?
0: अब कसले हामीले
1: भेट्दाखेरि नम्बरहरू सार्वजनिक गर्नु भएको छ होइन कतिपय रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको
0: सम्पर्क आइपुगेको छैन. हामी अब संघ महासंघले त्यो अनुभूत चाहिँ गरेका छैनौ. अब पर्सनल रूपमा उहाँले चिनेका स्थानीय सरकारका प्रमुखहरूलाई बोलाउनु भएको छ भन्नुभएको छ भेट्नु भएको छ भने त्यो व्यक्तिगत भयो. तर संस्थागत रूपमा स्थानीय सरकारका प्रतिनिधि हामी संघ महासंघसँग यो समन्वय चाहिँ भएको छैन.
1: अब अहिले स्थानीय तहको संख्या घटाउने, पुनर्संरचना गर्ने र निर्दलीय बनाउने अब स्थानीय तहलाई भनेर राष्ट्रपतिले एउटा एजेण्डा पारित गरेछ भनेपछि अब तपाईँहरूको त यो यो मुद्दामा के छ धारणा? अब अन्तिम पटक त होला नि त होइन निर्दलीय आउने भएपछि त
0: होइन. यो खेमजी यो राजनीतिमा चाहिँ अरू तहमा चाहिँ राजनीति गर्ने स्थानीय तहमा निर्दलीय हुने भन्ने व्यवस्था यो मलाई त अलोकतान्त्रिक व्यवस्थाको रूपमा यो देखिन्छ यो मान्छ.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 7 बज्यो।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने मेरो अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, यास बीए1सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674220227, 0674220227, मोबाइल नम्बर 98511.
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत। थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्र पाखे मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नो शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848991

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेन को लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ सम्पर्क नम्बर 068-420-001-420-003 98-576-21-917 98-576-36-567 98-451-20-736
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: भिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल अहिलेसम्म मनसुनी वर्षाको अवस्था अनि धान रोपाईमा किसानलाई सहजता असहजता बारे केन्द्रित छ। असार सकियो तर यस वर्ष साउन लागिसक्दा पनि धान रोपाईमा सुस्तता छ। अहिलेसम्म देशभर 55% हाराहारीमा मात्रै धान रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो। यस वर्ष मनसून केही ढिला गरी भित्रियो। सिंचाईको सुविधा कमजोर, मनसूनमा पर्याप्त वर्षा नहुनु जस्ता कारण रोपाई प्रभावित हुँदै आएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो, त्यसैले समयमा नै रोपाई हुन नसके उत्पादनमा असर पर्ने चिन्ता बढ़ेको छ। तर यो हप्ता धेरै ठाउँमा पानी पर्यो, रोपाईको चटारो पनि बढ़ेको छ। मनसून अवस्था अनि किसानलाई सहजता असहजता बारे आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँलाई मैले शुरूमा सोधेको छु, यस वर्ष अहिलेसम्म मनसूनको अवस्था के रह्यो?
2: अलि अगाडि पनि हामीले र जल तथा मौसम विज्ञान विभागले चाहिँ यो पटक चाहिँ मलाई लाग्छ सबैले बुझ्ने गरी आउने वर्ष चाहिँ मनसूनमा सरदरभन्दा कम पानी पर्छ, देशैभरै पानी कम पर्छ भन्ने चाहिँ पूर्वानुमान थियो। विगतका वर्षहरूको चाहिँ हामीले औसत हेर्ने हो भने लगभग यो जुन 13 तारिक चाहिँ अहिले पछिल्लो अवस्थामा चाहिँ जुन 13 तारिक चाहिँ मनसून सुरु हुने औसत मिति, पहिला जुन 10 थियो होइन, त्यस हिसाबले हेर्दा चाहिँ यो पटक करिब 6 दिन ढिलो गरेर 19 जुन अथवा हाम्रो नेपाली मिति हेर्दा असारको 5 गतेबाट मनसुन सुरु भयो। र मनसुन चाहिँ पश्चिम नेपालसम्म फैलनलाई गएको वर्ष चाहिँ 21 दिन लागेको थियो भने यो पटक पनि 11-12 दिन चाहिँ लाग्यो। यो 30 जुनमा मात्रै पश्चिम नेपालसम्म पुग्यो होइन। अब यस हिसाबले चाहिँ मनसुनको जुन सुरुवात छ, आगमन छ, त्यो चाहिँ त्यति धेरै सक्रिय चाहिँ यो पटक पनि देखिएन। र अर्को पाटो चाहिँ हामीले हेर्नु पर्दाखेरि चाहिँ अब मनसुन त अलिकता ढिलो सुरु भयो, अब सुरु भइसकेपछि बीचमा फेरि खडेरी पो पर्ने हो कि? जसरी गएको वर्षमा चाहिँ मध्य प्रदेशमा सुरु भयो तर कति दिनसम्म त रोपाई नै गर्न पाइएन, तर यसपटक चाहिँ पूर्वानुमानमा सरदरभन्दा कम आइरहँदाखेरि हामीलाई त्यो आशंका थियो। तर अहिलेसम्मको हेर्दाखेरि कम त भएको हो पानी, अब सरदरभन्दा कम चाहिँ भएको नै हो, तर पनि पर्दै नपरेको बीचमा लामो समय खडेरी परेको जस्तो चाहिँ देखिएन। क्रमशः चाहिँ यो मनसुन चाहिँ सक्रिय हुँदै आइरहेको छ। र हामीले विगत 2-3 दिनकै हेर्ने हो भने पनि जस्तो अस्तिको आइतबार सोमबारमा चाहिँ फेरि राम्रै पानी पर्यो, विशेष गरी त्यो पानी चाहिँ पूर्व र मध्य नेपालमा केन्द्रित भयो, चितवनतिर बढी केन्द्रित भयो, तर पानी समग्रमा राम्रै परेको छ। र सुदूरपश्चिमतिर हेर्ने हो भने पनि फेरि राम्रै छ, समग्रमा रोपाई चाहिँ गएको वर्षको तुलनामा थोरै कम भए पनि हामी त्यस्तो चिन्ताजनक हुनुपर्ने या निराश भइहाल्नुपर्ने अहिलेसम्मको अवस्था चाहिँ छैन।
1: असार सकिँदै गर्दाखेरि देशभर झण्डै 55% हाराहारीमा चाहिँ रोपाई भयो भनिएको छ। यो तथ्य तथ्याङ्कलाई हेर्दाखेरि किसानसँग जोडिएको विषय छ, मनसुनमा चाहिँ हामी खेतीको मुख्य बालीको चाहिँ भर पर्ने गरेका छौं, कति सहज भयो किसानलाई अथवा असहज कति रह्यो?
2: अहिलेसम्मको हिसाबमा हेर्दा चाहिँ त्यति असहज चाहिँ पक्कै भएको छैन। तर कस्तो हुन्छ भने अब यो हामीले जुन तथ्याङ्कको अहिले कुरा गर्यौं त्यो त सरदरमा देशभरिको औसतमा आउने हो, तर पर्ने पानी त फेरि सबै ठाउँमा एकनासले पर्दैन। पूर्वी क्षेत्रमा पानी पर्ने भन्दैमा हिमाल पहाड तराई अथवा यो नदीका खोजहरू बेसी टारहरू छन्, सबै ठाउँमा एकनासको पानी त पर्दैन। त्यस हिसाबले केही किसानहरूलाई चाहिँ अहिले पनि असहज भइरहेको हुन सक्ला, तर हामीले समग्रको कुरा गर्ने हो भने चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो किसानहरूले मेरो ब्याड नै सुक्यो अथवा मैले चाहिँ प्लान गरे अनुसारको चाहिँ धेरै पछाडि गयो, मैले रोप्नै पाइनँ भन्ने खालको गुनासो चाहिँ अहिलेसम्म चाहिँ हामीले सुनेका छैनौँ,
1: त्यस्तो गुनासो किसानबाट आएको छैन। तपाईँले अस्ति सोमबार मंगलबारको चाहिँ एउटा अलि धेरै पानी परेको तथ्य तथ्याङ्कलाई चाहिँ उठाउनुभयो। खास गरी रोपाई त हामीले असारको शुरूआती चरणदेखि नै गर्छौँ कि जेठ पन्ध्र पछाडि चाहिँ धानको बिउ ब्याड राखेर चाहिँ किसानहरूले त्यसरी तयारी गर्नुहुन्छ। त्यो तयारी अनुकूल रोपाईका लागि पानी भयो अथवा भएन अथवा अहिले चाहिँ अवस्था के हो?
2: अब उहाँहरूको जुन पूर्व तयारी अनुसार र विगतका वर्षहरूमा चाहिँ यो बेलामा चाहिँ मैले रोपाई गरेको थिएँ, यो टाइम चाहिँ राइट टाइम हो भनेर गर्नुभएको अनुसार चाहिँ अलिकता ढिलो चाहिँ भयो, तर पनि चिन्तित भइहाल्नुपर्ने अवस्था चाहिँ अहिलेसम्म चाहिँ भेटिएको छैन।
1: भनेपछि किसानले अझै आत्तिनुपर्ने अवस्था चाहिँ छैन?
2: छैन, अझै आत्तिनुपर्ने छैन। र अब मलाई लाग्छ यो हप्ता जस्तै आउने हप्तामा पनि अब आधिकारिक रूपमा त जल तथा मौसम विज्ञान विभागकै सूचना यहाँहरूले फलो गर्नुपर्छ, तर अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ, त्यस हिसाबले यहाँहरू आत्तिहाल्नुपर्ने छैन।
1: तपाईँले भने जस्तै मनसुनलाई हेरेर धान रोपाई गर्ने किसानहरूले आत्तिनुपर्ने अवस्था छैन, अझै पनि पानी पर्ला भनेर चाहिँ एउटा पूर्वानुमान गर्न सकिन्छ। यही पछिल्लो हप्ताको मनसुन र यो गतिविधि जुन भयो यसले धान रोपाईका लागि कति सहज ल्याउला?
2: अवश्य पनि जति पानी राम्रोसँग पर्छ, अझ हामीले भन्दा त ठूलो वर्षा हुने भन्दा पनि ठिक्क खालको मध्यम खालको झरी तर लामो अवधिलाई पर्यो भनेदेखि चाहिँ त्यो चाहिँ माटोमा राम्रोसँग त्यो पानी भित्रसम्म जान सक्ने, जसले गर्दा चाहिँ पानीको मुहानहरूमा चाहिँ पानीको उपलब्धता बढ्ने, त्यो हुँदाखेरि चाहिँ सहज हुन्छ। र पनि के कुरामा चाहिँ हामी सधैँ चनाखो हुनुपर्छ भने सकिन्छ मनसुन सुरु हुनु अगाडि नै गर्नु पर्थ्यो। यदि सकिएको छैन भने पनि यहाँहरूले चाहिँ आफ्नो पानीका मुहानहरूलाई चाहिँ संरक्षण गर्ने, कुलोलाई चाहिँ यहाँहरूले समयमा नै मर्मत गर्ने, कतै चाहिँ चुइने लिकेज छ भने त्यसलाई चाहिँ टाल्ने, त्यो चाहिँ सँगसँगै गर्नुपर्छ भने अब समग्रमा पानी कम पर्ने पूर्वानुमान भएको र त्यस हिसाबले पनि अहिलेसम्म कम नै पर्दै गएको, पर्दै नपरेको होइन कि परेको तर कम परेको, त्यो हेर्दाखेरि चाहिँ अझै पनि हामीले पानी सङ्कलन गर्ने पोखरीहरू आहालहरू सोर्ने सफा गर्ने त्यहाँ चाहिँ पानी सङ्कलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
1: तपाईँले भनेको अनुसार त बर्खामा पनि किसानले पानीको जोहो गर्नु पर्यो होइन त?
2: हजुर, जोहो गर्दा सुरक्षित भइयो होइन, पानी त हामीलाई चाहिने जति पर्ला होइन, तर इनकेस परेन भने के गर्ने त भन्दा हामीले चाहिँ आहाल कुलो मुहान सफा गर्ने, नहरहरू चाहिँ हामीले बेलैमा त्यसलाई चाहिँ ठिकठाक राख्ने गर्यौँ भनेदेखि त समस्या आइलाग्दाखेरि त यस्ता कुराहरू त हामीलाई फेरि काम लाग्छ नि त। समस्या नआउँदा पनि हामीले सरसफाई गरेर तयारी अवस्थामा बस्दा त झनै राम्रो भयो।
1: कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले यस वर्षको अहिलेसम्म मनसुनी अवस्था र किसानका लागि मुख्य बाली धान रोपाईमा सहजता र असहजताबारे कुराकानी जोडिरहेका छौं। खास गरी मनसुनमा पानी पर्छ र पानी पर्नुपर्छ किसानहरूले आश गर्ने यही हो, तर अहिले परिरहेको पानी कतिपय ठाउँमा चाहिँ तपाईँले भने जस्तै ठूलो पानी परेको छ, कतिपय ठाउँमा त्यसरी मध्यम खालको जुन वर्षा हुनुपर्ने हो त्यो प्याटर्न पनि नभएको अथवा निरन्तर झरी पर्न नसकेको अवस्था पनि छ। समग्र मुख्य मुख्य क्षेत्रहरूको हिसाब हेर्ने हो भने पोखराको अवस्थालाई हेर्ने हो भने कस्तो रह्यो, पूर्वको कुरा गर्ने हो भने त्यता कस्तो रह्यो, अथवा पश्चिमको अवस्था हेर्ने हो भने मुख्य सहरी क्षेत्र त्यसैमा पनि खेती हुने क्षेत्र हेर्ने हो भने चाहिँ कस्तो रह्यो?
2: अवश्य पनि जस्तो हामीले सरदरभन्दा कम पानी परेको छ भन्यौँ, यो चाहिँ जल तथा मौसम विज्ञान विभागको मौसम मापन केन्द्रहरूमा मापन गरिएको तथ्याङ्कको औसत विवरण होइन। जस्तो उहाँहरूले चाहिँ प्रयोग गर्ने भनेको 20 मुख्य स्टेसनहरूको डेटालाई चाहिँ प्रयोग गर्नुहुन्छ, त्यस हिसाबले हिजोको भनेको यो चाहिँ हाम्रो लगभग मंगलबारसम्मको तथ्याङ्क हेर्दाखेरि चाहिँ करिब करिब मनसुन सिजनमा चाहिँ देशभरिको औसत चाहिँ झन्डै झन्डै 1400 मिलिमिटर हो, 1370-80 मिलिमिटर, त्यसको करिब 28% जति मात्रै वर्षा भएको छ। अब यसको मतलब चाहिँ के कसरी बुझ्नु पर्यो भने यो औसत मान हो भनेपछि कुनै ठाउँमा बढी पनि भएको छ, कुनै ठाउँमा कम पनि भएको छ। र जस्तो यहाँले प्रसङ्ग निकाल्नु भयो पोखरा लुम्ले, अब लुम्ले भनेको त नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ, त्यहाँ त 4000 मिलिमिटरसम्म वार्षिक वर्षा हुन्छ होइन। अब त्यस हिसाबले हेर्दा त त्यहाँ त 50% मात्रै पानी पर्यो भने पनि त 2000 मिलिमिटर हुन्छ भने कुनै ठाउँमा चाहिँ वर्षभरिमा 1200 मिलिमिटर मात्रै वर्षा पनि हुन्छ होइन। भनेपछि हामीले समग्रमा 50% पर्यो भन्दैमा काहीँ पनि पानी चाहिँ पुग्ने मात्रामा परेन भन्ने मिनिङ पनि हुँदैन। पोखराको हिसाबमा 50% कम पानी पर्दा पनि झन्डै 2000 मिलिमिटर पर्छ भनेपछि त धान रोप्नलाई त 50% वर्षा कम हुँदा पनि त्यहाँ त 2000 मिलिमिटर भनेर त एकदम राम्रो मात्रामा हो, धान रोप्न समस्या हुँदैन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामीले स्टेसनहरूबाट आउने भ्यालु चाहिँ एउटा भयो, तर त्यसमा चाहिँ कति पर्सेन्टले कमी आउँदा आए पनि जमिन भिज्ने गरी माटोमा चाहिँ चिसान प्रशस्त हुने गरी अनि यहाँहरूको चाहिँ जुन मुहानमा चाहिँ पानीको स्रोतमा अभाव नहुने गरी पानी पर्यो भने त तथ्याङ्क एकातिर भए पनि धान रोपाइँ गर्न सकिन्छ। र अर्को कुरा, सिंचित क्षेत्रमा त फेरि वर्षा कमै भए पनि उहाँहरूको चाहिँ कुलो नहर छ भनेदेखि त फेरि त्यो केन्द्रमा पानी कम परे पनि उहाँहरूले अन्तबाट अरू स्रोतबाट पानी ल्याएर रोपाइँ गर्नुहुन्छ, त्यसरी आत्तिनु पर्दैन। त्यही भएर यसलाई चाहिँ हामीले अलिक जेनरलाइज गर्ने भन्दाखेरि पनि होइन, यो चाहिँ उहाँहरूको चाहिँ वास्तविकता के छ, जमिन कस्तो ठाउँमा छ, जस्तो तराईमा पनि पानी कमै परेको छ भने पनि यहाँहरूको घोल जग्गा छ, गहिरोमा छ भने फेरि त्यहाँ पानी पुगेको हुन्छ, रोपाइँ गर्न त्यति धेरै आत्तिनुपर्ने हुँदैन। र अर्को कुरा चाहिँ यहाँहरूले अब कस्ता प्रविधिहरू अप्नाउनु भएको छ, अब कति ठाउँमा चाहिँ पानी कम पर्छ कि भनेर कम पानीमा पनि धान लगाउन सकिने प्रविधिहरू अप्नाउनु भएको हुन्छ, त्यस्तो किसानहरू चाहिँ फेरि चिन्तित हुनु पर्दैन।
1: तपाईँले भने जस्तै आधारमा चाहिँ कुरा गर्ने हो भने धनुषाको चाहिँ मुख्य क्षेत्र जनकपुरलाई हेर्ने हो भने त्यहाँ चाहिँ तपाईँको यो नक्सा मानचित्र अनुसार चाहिँ पुग्दो रूपमा नै पानी परेको देखिन्छ। त्यसै गरी सिमराको कुरा गर्ने हो भने पनि पुग्दो रूपमा चाहिँ पानी परेको देखिन्छ, तर सुर्खेतमा हेर्ने हो भने त्यस्तो छैन, त्यो पनि तराई क्षेत्र नै हो सुर्खेतको चाहिँ मुख्य क्षेत्र हेर्ने हो भनेपछि यो अवस्थाले किसानलाई चाहिँ कति अवस्थामा चाहिँ मर्का पर्छ, कति अवस्थामा चाहिँ ठिकै हुन्छ, फाइदा हुन्छ?
2: हजुर, हो, त्यो चाहिँ वर्षाको वितरण नै समान किसिमको हुँदैन कि होइन, अब अलि असमान किसिमको वितरण हुन्छ। जस्तो अहिलेसम्म हामीले हेर्दा सुर्खेतमा कम पानी परेको देखिएको छ, अबका दिनहरूमा चाहिँ वर्षा एकदमै बढ्दै गयो भने फेरि सिजनभरिको औसत हेर्दा चाहिँ होइन ठिकठाकै पानी पर्यो भन्ने जस्तो हुन्छ। तर जो किसानले हिजो आजसम्म रोपाइँ गरिसक्छु भनेर ब्याड राख्नुभएको छ उहाँहरूलाई त त्यहाँ मर्का पर्यो। सँगै फेरि त्यहाँदेखि अलि दक्षिण तराईतिर हामी जाने हो भने जस्तो धनगढीतिर अब डडेलधुराको पनि दक्षिणी भागतिर हेर्ने हो भने फेरि त्यहाँ चाहिँ अहिले रोपाइँ गर्ने समस्या भएको छैन, त्यहाँ फेरि राम्रै खालको पानी परिरहेछ। त्यही भएर यो चाहिँ हाम्रो यो भू बनोटले गर्दाखेरि नै समान खालको वितरण छैन वर्षाको। त्यस हिसाबले चाहिँ एउटै हामीले जिल्लालाई अथवा एउटै प्रदेशलाई हामीले सामान्यकरण गरेर भन्यौँ भने प्रदेशको हिसाबले हेर्दा समस्या छैन भन्ने अवस्था हुनसक्छ, तर कुनै पर्टिकुलर ठाउँको किसानहरूलाई हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ फेरि रोपाइँ गर्नै नसक्ने अवस्था पनि आएको हुनसक्छ। त्यही भएर यसलाई चाहिँ हामीले सामान्यकरण गर्ने भन्दा पनि कुन ठाउँको कस्तो किसानहरूलाई चाहिँ के मर्का परेको छ र उहाँहरूको चाहिँ समस्याको समाधान कसरी गर्ने भन्नलाई चाहिँ सँगसँगै स्थानीय सरकार र स्थानीय निकायमा कार्यरत प्राविधिकहरूको पनि सुझावको र उहाँहरू बीचको चाहिँ समन्वयको पनि आवश्यकता हुन्छ।
1: नार्कका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अहिलेको चाहिँ मनसुनी अवस्था र परिरहेको पानीको अवस्थालाई चाहिँ तथ्य तथ्याङ्कमा भन्दै गर्दाखेरि देशभर 13,70,000 हेक्टर क्षेत्रफलमा चाहिँ यस वर्ष धान रोपाई गर्ने अनुमान गरिएको छ। तथ्य तथ्याङ्क विभिन्न निकायबाट, कृषिका निकायबाट चाहिँ आउने क्रम पनि छ। तपाईँहरूसँग अहिले पछिल्लो विवरणमा चाहिँ देशभरको त्यो रोपाईको प्रगति विवरण चाहिँ के छ, अथवा तपाईँहरूले छलफल गर्ने, तपाईँहरू पुग्ने किसान मातहतका निकायबाट आएको विवरण चाहिँ के छ?
2: हजुर, अब हामीले जुन स्रोतबाट सूचनाहरू लिने गरेका छौँ, जोसँग हामी निरन्तर सम्पर्कमा रहन्छौँ, त्यस हिसाबले हेर्दाखेरि चाहिँ गएको वर्षभन्दा यो पटक चाहिँ अलिकता 5-10% चाहिँ रोपाइँ कम भएको हो कि भन्ने आज अहिलेको अवस्थासम्म चाहिँ यस्तो देखिएको छ भने, अब प्रदेश अनुसार हेर्ने हो भने चाहिँ फेरि अब मनसुन चाहिँ पूर्वबाट सुरु हुन्छ, पूर्वमा धेरै पानी परेको पनि छ होइन, तर प्रदेश वाइज आँकडा हेर्ने हो भने चाहिँ जस्तो सुदूरपश्चिम प्रदेशमा चाहिँ सबैभन्दा धेरै प्रतिशत रोपाइँ भएको, त्यस्तै गरी अब यो बागमती प्रदेशमा अनि कर्णाली प्रदेशमा, लुम्बिनी प्रदेशमा, गण्डकी प्रदेशमा फेरि राम्रै वर्षा भएको देखिन्छ भने, अब कोशी र मधेसमा नै तुलनात्मक रूपमा चाहिँ अलिकति कम भएको हो कि भन्ने जस्तो चाहिँ देखिएको छ। अब यद्यपि अब त्यो स्रोत चाहिँ फेरि हामी हरेक पालिकामा हरेक स्थानीय तहसम्म चाहिँ हामी लिङ्क नभएको स्रोतबाट प्राप्त जानकारी भएको हुनाले अवस्था चाहिँ अलिकता त्यस्तो धेरै त होइन, अलिअलि केही फरक चाहिँ हुन सक्छ।
1: हो, तपाईँले मनसुनलाई जोडेर अहिलेसम्म अथवा असार अन्तिमसम्म चाहिँ भएको रोपाईको चाहिँ अवस्थालाई राख्नुभयो। मनसुनमा हुने झरी कृषि र त्यसमा पनि मुख्य बाली धानका लागि चाहिँ कति महत्वपूर्ण छ त उसो भए?
2: अवश्य पनि अब धान बाली आफैमा धेरै पानी चाहिने, अब यो वाटर लभिङ प्लान्ट भन्छौँ हामीले होइन, पानी धेरै चाहिने बाली हो र त्यस हिसाबले मनसुनमा वर्षा राम्रोसँग भयो, अझ ठूलो यो भारी वर्षा नभइकन हल्कादेखि मध्यम खालको वर्षा भयो भने चाहिँ किसानहरूलाई धान रोप्नलाई पनि समयमा रोप्न सकिने, बाली पनि फस्टाउने त्यो अवस्था रहन्छ। तर अब हामीले फेरि वैज्ञानिक हिसाबले भन्नुपर्दा चाहिँ दिउँसोमा पानी नपरेर या कम परेर रातिमा पानी पर्ने, दिउँसोमा चाहिँ मौसम सफा रहने भयो भने चाहिँ त्यो चाहिँ फेरि एकदमै राम्रो। एउटा त कृषकहरूलाई आफ्नो दैनिक क्रियाकलाप गर्नलाई सहज हुने भयो, सजिलो हुने भयो, अर्को बालीलाई पनि दिउँसोमा बादल लागेन, पानी कम पर्यो भनेदेखि सूर्यको प्रकाश चाहिँ उसले राम्रोसँग लिन पाउँछ र उसले चाहिँ आफ्नो खाना बनाएर वृद्धि विकास चाहिँ राम्रोसँग गर्न सक्छ। त्यो हिसाबले चाहिँ हामी चाहिँ फेरि दिउँसो भन्दा रातिमा पानी परेको र दिउँसो मौसम सफा भएको नै राम्रो मान्छौँ। र यद्यपि हामीलाई पानीको उपलब्धता हेर्ने हो भने चाहिँ झरी नै पर्ने गरी पानी नपर्दासम्म कतिपय ठाउँमा चाहिँ फेरि उपलब्धता कम हुन्छ, त्यो हिसाबले चाहिँ झरी पर्दा पनि हामी खुसी हुनुपर्ने अवस्था छ।
1: उसो भए त काठमाडौँ उपत्यकामा चाहिँ पछिल्ला हप्ता जुन किसिमले चाहिँ पानी परेको छ, दिउँसो चाहिँ अलिकति ओभानो हुने, राति बेलुका पख चाहिँ पानी पर्ने, यो अवस्थालाई चाहिँ हामीले राम्रै मान्न सकिन्छ तपाईँहरूको भाषामा चाहिँ?
2: हजुर, यस्तो छ, अब मनसुनी वर्षाको प्याटर्न हेर्ने हो भने पनि मनसुनी वर्षा भनेको नै त्यही हो, साँझ पख रातिमा बिहान पखसम्म पानी पर्ने, त्यसपछि दिउँसो उघ्रने, यो समग्रमा मनसुनमा हुने नै त्यस्तै हो। तर हामीले विगतका वर्षहरू हेर्दाखेरि चाहिँ अलिकता त्यो पहिला चाहिँ जुन मनसुनी वर्षा यस्तो हुन्छ भन्ने हिसाबले चाहिँ हामीले जुन पढेका जान्दै आएका थियौँ त्यो अलिकता फरक चाहिँ परेको थियो। अब यद्यपि जुनसुकै ठाउँमा पनि रातिमा पानी पर्नु र दिउँसोमा उघ्रनु चाहिँ समग्र बालीको लागि पनि हाम्रो दैनिक जीवनयापनको लागि पनि एकदम सुखद कुरा हो।
1: रिमालज्यू, तपाईँलाई के लाग्छ, अब किसानहरूले जसले चाहिँ विगतदेखि निरन्तर खेती गर्नुभएको छ, धान लगाउँदै आउनु भएको छ, विगतमा अब अहिले उमेर पाको भइसक्दा पनि विगतका चाहिँ सबै मनसुनहरूलाई चाहिँ हेर्नु भएको छ, झरी झरी जस्तो भएन, बर्खा बर्खा जस्तो भएन भन्ने धेरै किसानहरूलाई चाहिँ त्यो लाग्छ, मौसमविदहरूले विश्लेषण गर्ने कुरा चाहिँ अर्को भयो, तपाईँको आफ्नो बुझाइमा चाहिँ यो के भइरहेछ पछिल्लो चरण?
2: अब मेरो आफ्नो बुझाइ भोगाएको कुरा गर्ने हो भनेर हामीले सँगै तथ्याङ्कलाई पनि सहारा लिने गर्छौँ होइन, जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने विगतका वर्षहरू र अहिलेमा चाहिँ वार्षिक वर्षामा चाहिँ त्यति फरक छैन, तर पानी पर्ने तरिकामा चाहिँ फरक छ। जस्तो हामी नै सानो हुँदाखेरि 3 दिनसम्म 5 दिनसम्म 7 दिनसम्म पनि झरी परेको म आफैले पनि भोगेको छु होइन। अब अहिले चाहिँ के हुन्छ भने त्यो पहिला चाहिँ 2 दिन 3 दिनमा पर्ने पानी चाहिँ अब एकै दिनमा पनि परिदिन्छ अनि बिचमा फेरि लामो समय सुक्खा जस्तो पनि रहन्छ। अब त्यसले गर्दाखेरि चाहिँ पानी पर्ने तरिकामा चाहिँ फरक आएको हो, पानीको वितरण चाहिँ वर्षाको वितरण चाहिँ फरक भएको हो, तर समग्रमा वार्षिक वर्षामा चाहिँ त्यति धेरै फरक परेको छैन। अब अहिले जुन पछिल्लो समय यो वर्षाको वितरणमा र यो फ्रिक्वेन्सी भन्छौँ यो चाहिँ जुन धेरै पानी धेरै वर्षा हुने दिनहरूको चाहिँ सङ्ख्या चाहिँ बढ्दै गएको, 100 मिलिमिटरभन्दा बढी वर्षा हुने दिनहरू चाहिँ बढ्दै गएको, तर बर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै दिन मात्रै पानी पर्दैन थियो होला, नभए वर्षा भरि त हरेक दिन जस्तो पानी पर्थ्यो। अब अहिले चाहिँ बिचमा सुक्खा दिनहरू चाहिँ बढेको, अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता जुन पानीको चाहिँ पुनर्भरण भएर मुहानबाट चाहिँ जुन मूलबाट चाहिँ पानी आउँछ त्यसमा चाहिँ अलिकता फरक चाहिँ परेको छ।
1: यस्तो उतार चढाव चाहिँ किन भयो होला, केही विश्लेषण गर्न सकिन्छ?
2: हजुर, अब यो चाहिँ जलवायु परिवर्तनकै कारणले भयो भन्ने हामी सबै आम मानिसको बुझाइ पनि छ, तथ्याङ्कहरूले त्यस्तै पनि देखाइराखेको छ। अब त्यो भएर अब हामीले ब्रडली भन्नुपर्दा चाहिँ अब जलवायु परिवर्तनकै कारणले यसमा चाहिँ फरक पनि आएको हो भन्ने गर्छौँ। यद्यपि त्यो भन्दै गर्दाखेरि फेरि कतिपय ठाउँहरूमा चाहिँ पहिलाभन्दा अहिले चाहिँ पानी बढी परेको पनि फेरि देखिएको छ, त्यो चाहिँ मैले सुरुदेखि नै भने हाम्रो भूबनोट र वर्षाको असमान वितरणको कारणले त्यस्तो अनुभवहरू चाहिँ छ।
1: कृषि विशेष कार्यक्रम बदलिद नेपालमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. खास गरी यस वर्ष अहिलेको मनसुनी अवस्था, किसानलाई सहजता र असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं र पछिल्लो समय चाहिँ मौसमी चक्र, पानी पर्ने चक्र, उतार चढ़ाव भइरहेका अवस्था छन्. कतिपय ठाउँमा धेरै ठूलो पानी पर्ने, कतै कम पानी पर्ने, पानी नै नपर्ने जस्ता गतिविधिहरू पनि मनसुनमा चाहिँ देखिएका छन्. धान बालीको क्षेत्रगत रोपाई अवस्था अघि पनि तपाईँहरूले तथ्य तथ्याङ्कमा चाहिँ सुन्नुभयो. खास गरी अहिले पनि तथ्य तथ्याङ्क हेर्ने हो भने मधेसमा पोहोर भन्दा केही तर समस्या चाहिँ छ. 35-40% पनि रोपाई पुग्न सकेको छैन. यो तुलनात्मक अवस्था हो. खास गरी मधेसमा चाहिँ किन यस्तो भयो?
2: अब यो चाहिँ अवश्य पनि एउटा अध्ययनकै विषय भएको छ. आज गएको वर्षदेखि त समग्रमा पानी कम परे पनि मधेस प्रदेशमा त सुक्खा नै खडेरी नै भयो. त्यहाँ त अलिक समस्या नै आएको थियो. अब यद्यपि यसपटक चाहिँ मैले चाहिँ किसानहरूसँग त्यहाँका चाहिँ प्राविधिकहरूसँग सम्पर्कमा रहँदाखेरि पनि पोहोर जस्तो किसानहरू यो पटक चाहिँ आत्तिनु भएको चाहिँ छैन. भनेको मतलब पोहोर चाहिँ लामो अवधिसम्म कति पनि वर्षा नै भएको थिएन. अहिले चाहिँ बीचबीचमा अलिअलि वर्षा भइरहेको र हामीले तथ्याङ्क हेर्दा पनि मधेस प्रदेशको मात्रै कुरा गर्ने हो भने चाहिँ पोहोर सालभन्दा अहिले चाहिँ 5-10% बढी नै रोपाई भएको, आजको मितिसम्म आउँदाखेरि बढी नै रोपाई भएको पाइएको छ. त्यस हिसाबले चाहिँ उहाँहरू चाहिँ पोहोरको तुलनामा चाहिँ यो पटक चाहिँ अलिक सुरक्षित महसुस गर्नुभएको हो कि अलिक कम आत्तिनु भएको हो कि भन्ने जस्तो चाहिँ मेरो व्यक्तिगत अनुभव छ.
1: राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ. खास गरी तराई मधेस क्षेत्रको चाहिँ चर्चा गर्ने हो भने पोहोर सुक्खाग्रस्त भएर नै बित्यो. धान उत्पादनमा त्यो क्षेत्रमा कमी पनि आयो. खास गरी अहिले पनि चर्चा गर्ने हो भने जमिन खन्दा नै पानी भेटाउनु पर्ने जुन ठाउँ हो तराई मधेसको क्षेत्र, तर अहिले त्यो भेटाउन चाहिँ मुस्किल पर्ने अवस्था छ. यसमा पानी पुनर्भरणको प्रक्रियालाई हामीले समस्या आयो भनेर भन्ने हो कि अरू केही कारण पनि हुन सक्छन् होला?
2: पहिला चाहिँ जति जमिन तल जाँदाखेरि पानी भेटिन्थ्यो, अहिले चाहिँ निकै तल जानुपर्छ, पानी चाहिँ पहिला जस्तो सहज हिसाबले भेटिन्न भन्ने यो नेपालको समग्र तराईको अवस्था हो. र यो चाहिँ हरेक वर्ष हामीले किसानहरूसँग पनि यो अन्तर्क्रिया गर्दाखेरि के भन्छौँ भने उहाँहरूले 10-20 वर्ष पहिला चाहिँ जुन लेभलमा चाहिँ पानी भेटिन्थ्यो अहिले त धेरै गहिराईमा जानुपर्छ भन्नुहुन्छ. यो उहाँहरूको भोगाइ र तथ्याङ्कहरू सबै हेर्दाखेरि यो वास्तविक कुरा नै हो. अब यसको चाहिँ यो हामीले चाहिँ हिजोको आज आएको समस्या होइन. यो चाहिँ अब यो दीर्घकालीन रूपमा हामीले चाहिँ कसरी यो सहरीकरणलाई चाहिँ कसरी एड्रेस गर्न सक्यौँ र बर्खामा अथवा हिउँदमा पर्ने पानीलाई चाहिँ पुनर्भरण गर्नको लागि हामीले कतिको प्रयास गर्यौं भन्ने कुराहरूसँग यो जोडिएर आउँछ. एक त हिउँदमा वर्षा कम हुँदै गएको कारणले पनि पानीको सतह तल यो उहाँहरूको भोगाई र तथ्याङ्कहरू सबै हेर्दाखेरि यो वास्तविक कुरा नै हो. अब यसको चाहिँ यो हामीले चाहिँ हिजोको आज आएको समस्या होइन. यो चाहिँ अब यो दीर्घकालीन रूपमा हामीले

0: वर्षहरूमा मनसुन सिजनमा पनि वर्षा चाहिँ कम भएको, विशेष गरी मध्य प्रदेशमा हेर्ने हो भने अझ त्यहाँ चाहिँ वर्षा कम भएको देखिन्छ भने, अर्को चाहिँ त्यहाँको पानी पुनर्भरण हुने राम्रो स्रोत चाहिँ चुरे हो, चुरे क्षेत्र नै विनाश हुँदै गएको हिसाबले त्यहाँबाट चाहिँ पानीको जुन पुनर्भरण हुने स्रोतमा नै खलल पुगेको हुनाले त्यो त्यसले पनि असर गरेको छ भने, अर्को चाहिँ सहरीकरण हेर्ने भने तराईमा बढी छ, सहरीकरण बढी हुने बित्तिकै अटोमेटिक त्यो पानीको डिमान्ड बढ्यो, पानीको डिमान्ड फुलफिल गर्नलाई भूमिगत पानीमै निर्भर रहनु पर्यो र जमिनबाट चाहिँ हामीले वर्षभरिमा जति पानी जमिनले सोच्छ त्योभन्दा बढी पानी हामीले निकालेपछि क्रमशः त्यसको चाहिँ वाटर लेभल चाहिँ तल सर्दै सर्दै गएको अवस्था चाहिँ हो। अब यसको लागि चाहिँ हामीले दीर्घकालीन रूपमा सोच्नुपर्ने चाहिँ आएको छ। नेपाल सरकारले विभिन्न नीति कार्यक्रमहरू बनाएर यो काम पनि गरिराखेको छ, तर हामी अहिले जुन तरिकाले गरिराखेका छौँ यसलाई चाहिँ अझै सिरियस भएर सोच्नुपर्ने चाहिँ देखिन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल सँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। असार सकियो, साउन लागेसँगै यसअघि रोपाई गरेका र अब रोप्न बाँकी किसानले के गर्ने त?
2: अब हामीले नेपालको जसरी भूबनोट फरक छ त्यसै गरी नै यो रोपाई पनि एउटै समयमा हुँदैन। करिब करिब हामीले हेर्ने हो भने रोपाई सुरु भयो यो वर्ष चाहिँ, ल रोपाई अब सुरु भयो है भनेपछि र अब लगभग सबैतिर रोपाई भइसक्यो है भन्दाको अवधि हेर्ने हो भने झन्डै डेढ महिना जस्तो रहन्छ। त्यस हिसाबले कतिपय ठाउँमा धान रोपेको नै 20-25 दिन 30 दिन भइसकेको छ, कतिपय ठाउँमा चाहिँ बल्ल अब रोप्ने तयारीमा हुनुहुन्छ। र यसरी हेर्दाखेरि चाहिँ पहिले हामी विकल्प खोज्नुपर्ने अवस्था चाहिँ देखिँदैन। यदि अबका दिनहरूमा हामीले सोचे जस्तो भएन, विकल्प खोज्नुपर्ने कुरा आउने अवस्था भयो भने हामी एकदम चनाखो भएर हेरिराखेकै छौँ। त्यो सुझावहरू हामी तुरुन्तै दिने चाहिँ हामी योजनामा छौँ, त्यो हामी गर्छौँ नै। अहिले किसानहरूले अब मैले धान रोप्नै सक्दिनँ कि म विकल्पमा जाउँ कि भनेर अहिले नै त्रसित भइहाल्नुपर्ने चाहिँ देखिएको छैन।
3: यसको तपाईँले भन्नु खोज्नुभएको अर्थ चाहिँ पोहोरको जस्तो किसान साउनका बेला पनि आतिनुपर्ने अवस्था अहिले रहेन,
2: अहिलेसम्मको स्थिति हेर्दा छैन।
3: नियमित रोपाई र जुन साउन घर्किँदै जान्छ त्यसपछि हुने ढिलो रोपाईले उत्पादन चक्र जुन मुख्य बाली छ, तराई देशमा त अन्नको भण्डार जुन धानको चाहिँ भण्डारको क्षेत्र पनि हो, खाद्यान्नको भण्डार क्षेत्र पनि हो, यो उत्पादनमा के कति चाहिँ फरकपन पर्ला अथवा समस्या आउला के हामी पूर्वानुमान गर्न सकिन्छ?
2: अवश्य पनि। अब जस्तो हामीले लगाउने धान बाली भनेको करिब

0: दिनदेखि 150-155 दिन 160 दिनसम्मको धान बाली पनि हामी लगाउँछौँ। अब त्यस हिसाबले धान बालीको चाहिँ एउटा लामो अवधि, अर्को विभिन्न चरणहरू हुन्छ। अब कुन अवधि कुन चरणमा कति वर्षा भयो, कति हामीले मलखाद दिन सक्यौं, बालीलाई कति हामीले राम्रोसँग व्यवस्थापन गर्न सक्यौं, यी समग्र कुराले चाहिँ अन्तिममा उत्पादन र उत्पादकत्व निर्धारण गर्ने हुनाले अहिले नै हामीले रोपेकै कुरालाई मात्रै आधार मानेर उत्पादन यस्तो हुन्छ भन्न चाहिँ सकिन्न। तर सामान्य हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामीले 20-30 दिनको बेर्ना रोप्छौं। अब त्योभन्दा जति बुढो भन्ने चलन छ, जति बुढो बेर्ना रोप्छौं उत्पादन सामान्यतया घट्छ र जति ढिला रोप्छौं उत्पादन सामान्यतया घट्छ। यो चाहिँ एकदम सामान्य सिद्धान्त हो। तर मैले अघि भनेको जस्तो अब हामीले 2-4 दिन बुढो बेर्ना रोपेका छौँ भने पनि त्यसपछि चाहिँ हामीले त्यसलाई समयमै मल खाद दिन सक्यौँ, सिँचाइ दिन सक्यौँ, गोडमेल समयमै गर्न सक्यौँ, रोग किरा लाग्न दिएनौँ या रोग किरा लाग्ने अवस्थामा सुरुवाती चरणमै हामीले त्यसलाई व्यवस्थापन गर्यौँ भने चाहिँ फेरि उत्पादन त्यति धेरै घट्दैन। त्यो हिसाबले चाहिँ अब अहिले नै हामीले उत्पादनै घट्छ कि अथवा उत्पादकत्व नै घट्छ कि भनेर चिन्तित भइहाल्नुपर्ने अवस्था चाहिँ छैन। तर हामी चनाखो चाहिँ के रहनुपर्छ भने हामीलाई मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुन्छ भन्ने त जानकारी त पहिले आइसकेको छ। त्यस हिसाबले चाहिँ जस्तो धान बालीलाई अहिले हामीले रोप्ने बेलामा पानी अथवा सिँचाइको चाहिँ हामीले म्यानेज गऱ्यौँ भने पनि अब त्यसपछि फेरि त्यसमा चाहिँ गाँझ हाल्ने बेलामा, त्यस्तै गरी फुल फुल्ने बेलामा, अनि दुध पसाउने बेलामा र हामीले भित्र्याउने बेलामा चाहिँ वर्षा कति हुन्छ, मौसम कस्तो रहन्छ भन्ने कुराले चाहिँ निर्धारण गर्ने हुनाले हामी हरेक चरणमा चनाखो हुनुपर्ने, सजग हुनुपर्ने चाहिँ सधैँ रहन्छ।
1: उसो भए त जो किसान जेठ 15 पछाडि अथवा असारको सुरुवाती चरणमा चाहिँ आफ्नो खेतमा चाहिँ धान रोपाई सक्नु हो, रोपो जागिसकेको पनि अवस्था छ, कतिपय अब हरियो हरियो हुने बेला पनि भइसकेको अवस्था छ, ती क्षेत्रको किसानहरूले चाहिँ अहिले के कुरामा चाहिँ ध्यान दिने, जो पानी पनि परिरहेको छ, मौसम पनि यस्तै छ, यो अवस्थामा चाहिँ के कुरामा चाहिँ ख्याल गर्नुपर्ने होला त?
0: अब जसले अलिक समयमै रोपिसक्नु भयो उहाँहरूको चाहिँ अब लगभग 20-25 दिन 30 दिन भइसकेको किसानहरूले त अब गोडमेल गर्ने, त्यसमा चाहिँ युरिया मल टप ड्रेस गर्ने, अनि पानी धेरै परेको छ भने निकासको राम्रो व्यवस्था गर्ने, किन पानी एकदमै धेरै जमेर पनि फेरि बालीलाई राम्रो गर्दैन। र जसकोमा चाहिँ पहिला रोप्नु भयो तर पछि चाहिँ अहिले चाहिँ पानी कम पर्दै गएको छ, सुक्खा हुँदै गएको छ भने चाहिँ उहाँले चिस्यान पर्याप्त छ कि छैन त्यो अनुगमन गरेर अनि चिसानको व्यवस्था गर्ने र झारपातलाई चाहिँ उखेल्ने त्यो काममा चाहिँ उहाँहरूले अलिकति ध्यान दिनुपर्छ।
1: सुरुवाती चरणमा रोपाई गर्दै गर्दाखेरि जसले खेतमा चाहिँ पानी भर्नुभयो र पानी अहिले पनि निरन्तर छ, त्यो पानी धानको लागि चाहिँ कति उपयोगी हो अथवा त्यसलाई निरन्तरता दिइराख्ने, पानी नै भरिराख्ने, त्यसले चाहिँ खेतीलाई चाहिँ असर पार्छ कि पार्दैन अथवा के छ?
0: धान आफैमा पानी धेरै चाहिने बाली हो र हाम्रो बुझाइ पनि के छ भने हामीले धान रोपेपछि अब धान भित्र्याउनु 15-20 दिन अगाडिसम्म चाहिँ एनी टाइम खेतमा पानी भइरहोस् भन्ने चाहिँ हामीलाई लाग्छ होइन। तर त्यस्तो पनि होइन, जस्तो हामीले धान रोपेको कम्तीमा 10-15 दिनसम्म चाहिँ राम्रोसँग पानी जमेको छ भने त्यसपछिको केही दिनहरू 7-10 दिनसम्म चाहिँ फेरि चिरा पर्ने अवस्थासम्म पुग्दाखेरि पनि त्यो बाली चाहिँ फेरि रिकभर हुन्छ। त्यसपछि फेरि हामीले सिँचाइ दिँदाखेरि यो चाहिँ अलिकता पानीको उपलब्धता कम हुने र पाखो क्षेत्रको कुरा भयो। अब जहाँ घोल जग्गा छ विशेष गरी तराईको क्षेत्रमा त्यहाँ त फेरि उहाँहरूले चाहेर पनि फेरि पानी पुरै हटाउन सक्नुहुन्न। त्यस्तो ठाउँमा चाहिँ त्यही अनुसारको जातहरू लगाउन सकिन्छ, डुबान सहने जातहरू हुन्छन्, त्यस्तो जातहरू लगाउन सकिन्छ। या यहाँहरूले चाहिँ जसको जग्गा त्यस्तो छ उहाँहरूलाई पक्कै पनि थाहा छ, त्यस्ता जातहरू लगाउँदै पनि आउनुभएको होला। कुनै ठाउँमा चाहिँ फेरि कुनै बेला डुबान भइदिन्छ, कुनै बेला फेरि सुक्खा रहन्छ। त्यस्तो बेलामा चाहिँ फेरि सुक्खा र डुबान दुवै सहने जातहरू छन्। हामीले पहिलेदेखि उहाँहरूलाई चाहिँ यस्ता जातहरू लगाउनुहोस् भनेर जातको नामसहित सुझाव दिने गरेका छौँ। त्यस्ता जातहरू चाहिँ यहाँहरूले लगाउनु भएको छ भने तपाईँहरू डराउनु परेन। यदि यो पटक चाहिँ लगाउनु भएको छैन, अवस्था त्यस्तो रहने हो भने चाहिँ यो सिकाइबाट आगामी वर्षहरूमा चाहिँ यहाँहरूले त्यसरी प्लान गर्नुपर्ने हुन्छ। अब जुन ठाउँमा चाहिँ पानी एकदमै कम पर्छ या यहाँहरूले चाहिँ जसोतसो रोपाई गर्नुहुन्छ त्यसपछि आकाशै पानीको मात्रै भर पर्नुपर्छ, त्यस्तो ठाउँमा चाहिँ फेरि सुक्खा सहने जातहरू छ, ती चाहिँ हामीले धेरै वर्षदेखि नै यहाँहरूलाई चाहिँ रिकमेन्ड गर्दै आएका छौँ यो जातहरू लगाउनुहोस् भनेर. सुक्खा शरीरका जातहरू लगाउनुपर्छ, पक्कै लगाउनु पनि भएको छ होला. अब यदि कसैले चाहिँ बिउ नपाएर या थाहा नभएर यो पटक लगाउनु भएको छैन भने तपाईँको पाखो जग्गामा र जसोतसो रोपाइ हुन्छ त्यसपछि आकाशे पानीको भर पर्नुहुन्छ भने चाहिँ सुक्खा सहने जातहरू नै लगाउनुपर्छ.
1: त्यो भनेको सुक्खा एकदेखि छसम्मका सिरिजहरू जुन पहिल्यैदेखि तपाईँहरूले भनिरहनु भएको छ त्यसलाई चाहिँ छनौट योभन्दा अगाडि नै पूर्व तयारी गर्दा नै गर्दाखेरि त्यसले किसानलाई चाहिँ घाटा पारेन.
0: घाटा पार्दैन, तर सामान्यतया फेरि के हुन्छ नि सुक्खा सहने जात भनेको अब यसै पनि स्ट्रेसमा भएको कुराको त विकास त पूर्ण रूपमा त हुँदैन होइन. त्यस हिसाबले अरू जातको तुलनामा सुक्खा सहने जातहरूको उत्पादकत्व चाहिँ थोरै कम छ, तर हामीले अब धेरै फल्छ भन्ने आशमा त्यो ठाउँमा चाहिँ उत्पादनै नदिने जात लगाउनु भन्दा त सुक्खा जात सुक्खा सहने जात लगाएर त्यसलाई राम्रोसँग चाहिँ व्यवस्थापन गर्दा समयमै मलखाद दिने गोडमेल गर्ने गर्दाखेरि नै जितिन्छ. त्यस हिसाबले चाहिँ पाखो जग्गाहरूमा चाहिँ यहाँहरूले सुक्खा सहने जातहरू लगाउनु पर्थ्यो. अब त यहाँहरूले अब ब्याड राखेर लगाउने भन्ने त यो पटकलाई त अलिक गाह्रो छ. अब यदि तपाईँहरूको क्षेत्रमा पानी पहिलाको तुलनामा वर्षा कम हुँदै गएको छ भने चाहिँ आगामी वर्षहरूमा चाहिँ यहाँहरूले ब्याड राख्ने बेलामा नै त्यही अनुसारको बिउ छनौट गर्नु बुद्धिमानी हुन्छ.
1: यो भनेको अहिलेदेखि नै ध्यान दिनुपर्ने विषय रह्यो. र यस्ता सिकाएका कुराहरू, यी चाहिँ प्राविधिक कुराहरू, यी चाहिँ प्रविधिका कुराहरू, कस्तो धान छनौट गर्ने, कस्तो क्षेत्र सुक्खा हुँदैछ, कुन क्षेत्रमा चाहिँ समस्या छ भन्ने पोहोरको चाहिँ अवस्था मधेसलाई हेरेर पनि हामीले अहिले चाहिँ तयारी गर्नु पर्थ्यो र आउँदा दिनमा पनि त्यही अनुसारको चाहिँ तयारी गर्नुपर्छ भनेर भन्नुभयो. मधेसको कुरा गर्दाखेरि अहिले पनि पूर्ण रूपमा चाहिँ धमाधम रोपाई हुन नसकिरहेको अवस्थामा पोहोरबाट सिकेको पाठ अहिले काम लाग्यो कि लागेन, अथवा कति चाहिँ लाग्नु पर्थ्यो, कमजोरी चाहिँ कहाँ रह्यो होला भनेर केही हामी भन्न सक्छौँ?
0: अब मेरो आफ्नो बुझाइमा चाहिँ पक्कै पनि पोहोरकोबाट किसानले मात्रै नभएर स्थानीय निकायमा कार्यरत प्राविधिकहरू, त्यस्तै गरी यो पोलिसी मेकरहरू, उहाँहरू सबैले नै राम्रोसँग सोचिसक्नु भएको छ, त्यही अनुसारको योजनाहरू पक्कै बनाउनु भएको छ भन्ने लाग्छ. र अब आगामी दिनहरूमा पनि हामीले हेर्ने हो भने अब मधेसमा चाहिँ पानी पर्दाखेरि चाहिँ डुबा नै हुने गरी पर्ने, सुक्खा हुँदा लामो समयसम्म फेरि सुक्खा नै रहने, पानी नै नपर्ने, त्यस्तो भएको हुनाले समग्रमा चाहिँ हामीले भन्नुपर्दा सुक्खा र डुबान दुवै सहने जातहरू लगाउने र आगामी दिनहरूमा चाहिँ कुलोको नहरको सिंचित क्षेत्रफल बढाउनेतिर चाहिँ समग्र रूपमा तिनै तहको सरकारको चाहिँ र कृषि अनुसन्धान परिषद र कृषि प्राविधिकहरूको जोड हुनुपर्छ.
1: कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. खास गरी अहिलेको मनसुनी अवस्था र यसले मुख्य बाली धानको रोपाईमा चाहिँ किसानलाई पारिरहेको सहजता अनि असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं. स्थानीय सरकार अथवा पालिका जो नजिकमा चाहिँ कृषिका चाहिँ ज्ञान केन्द्रहरू, कृषिका चाहिँ प्राविधिकहरू पनि हुनुहुन्छ. अब अहिले किसानलाई चाहिँ धान रोप्ने चटारो छ, धानको खेती गर्ने चटारो छ, त्यसलाई गोडमेल गर्ने, व्यवस्थापन गर्ने चटारो छ. पालिका सरकारहरूले यो बेला के कुरामा चाहिँ मुख्य ध्यान दिनुपर्छ?
0: पालिका भनेको अलिक तुलनात्मक रूपमा सानो भूगोल हुने, कृषि प्राविधिकहरू चाहिँ निरन्तर सम्पर्कमा रहने र उहाँहरूले फिल्डको अनुगमन पनि गर्न सक्ने त्यो अवस्था रहने हुनाले अवश्य पनि किसान र प्राविधिकहरूको बीचमा चाहिँ सहकार्य भइरहेको छ, त्यो आवश्यक पनि छ. र उहाँहरूले चाहिँ आफ्नो स्थानीय माटो, त्यहाँ चाहिँ वर्षा कति भइरहेको छ, विगतका वर्षहरू र अहिले पछिल्लो समयमा चाहिँ यो वर्षाको वितरण र यो प्रभाव कस्तो रहँदै आएको छ, यी सबै कुराहरूलाई चाहिँ उहाँहरूले राम्रोसँग बुझ्ने हुनाले उहाँहरूको सम्पर्क र उहाँहरूको सुझाव नै किसानहरूको लागि चाहिँ अझ बढी प्रभावकारी हुन्छ. त्यस हिसाबले मलाई लाग्छ प्राविधिकहरूले किसानहरूको समस्यामा आधारित रहेर नै उहाँहरूले सेवा दिइराख्नु भएको छ भन्ने चाहिँ मलाई लाग्छ.
1: उसो भए त ती पालिका र पालिका मातहतका चाहिँ कृषि प्राविधिक तपाईँले भन्नुभयो जो किसानहरूसँग चाहिँ बढी सम्पर्कमा निरन्तर चाहिँ समस्याको समाधानमा पनि जोडिने क्षेत्र भयो. नार्क र तपाईँ मातहतको केन्द्रले पहिला त पालिकालाई नै सहजीकरण गर्नु पर्यो जो किसान त्यहाँ आएर चाहिँ चासो राख्नुहुन्छ, त्यसका लागि तपाईँहरूको तर्फबाट केही भइरहेको छ मुख्य बाली यही धानमै केन्द्रित रहेर?
0: हजुर, अब हामी ठ्याक्कै धानमा मात्र केन्द्रित भन्दा पनि समग्र आउने हप्ता चाहिँ मौसम कस्तो रहन्छ अथवा आउने सिजन चाहिँ कस्तो रहन्छ, त्यो अनुसार कस्ता बालीहरू लगाउने, कसरी खेती गर्ने भन्ने विषयमा चाहिँ हामीले कृषि मौसम सल्लाह बुलेटिन भनेर साप्ताहिक रूपमा तयार गर्छौं र यो चाहिँ हरेक पालिकामा हामीले पठाइरहेका छौं र पालिकामा कार्यरत प्राविधिकहरूले त्यहाँको वस्तुस्थिति त्यहाँको भूगोल त्यहाँको माटो अनुसार उहाँहरूले दिने सुझाव त किसानहरूलाई छ नै सँगसँगै आउने हप्ताको मौसमलाई ख्याल गर्दा चाहिँ के कस्ता कुरामा चाहिँ चनाखो हुनुपर्छ या किसानहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्छ उहाँहरूलाई सतर्क गराउनुपर्छ भन्ने कुरामा चाहिँ हामीले बुलेटिन मार्फत उहाँहरूसँग चाहिँ एक खालको कनेक्सन चाहिँ छ त्यो अनुसार चाहिँ उहाँहरूले हाम्रो बुलेटिनलाई फलो गरेर किसानहरूलाई सुझावहरू दिइराख्नु भएको छ भन्ने चाहिँ हाम्रो बुझाइ हो।
1: उसो भए त कृषि मौसम सल्लाह बुलेटिनले यो अघिल्लो जुन मंगलबार सोमबार र आइतबार तीन दिन चाहिँ विभिन्न ठाउँमा चाहिँ अलि धेरै पानी पनि पर्यो किसानहरूले त्यस पछाडि चाहिँ रोपाई गर्ने त आफू अनुकूलको कुरा रह्यो त्यो पानीले गर्ने क्षति त्यस्तो चाहिँ पूर्वानुमानका कुरालाई चाहिँ मध्यनजर गर्नुपर्थ्यो त्यस्तो चाहिँ पूर्वानुमान तपाईँहरूले समेट्न सक्नुभयो कि भएन के लाग्छ?
0: हामीले समेटेका थियौँ तर यहाँले भन्नुभएको जस्तै हामी अब जिल्ला तहमा अथवा एउटा कुनै गाउँ टोलमा यो वार्डमा यति पानी पर्छ भनेर त जल तथा मौसम विज्ञान विभागबाट नआएसम्म हामीले पनि उहाँहरूकै सूचना राखेर सुझाव दिने हुनाले हामी त्यो लेभलसम्म त जान सकेनौँ। यद्यपि प्रदेश अन्तर्गत अब भूगोलको आधारमा जस्तो मध्य प्रदेशमा तराई मात्र भनेर हामीले राख्ने गरेका छौँ भने जस्तो कोशी प्रदेश बागमती गण्डकी प्रदेशमा हामीले हिमाल पहाड तराई त्यसरी क्षेत्र छुट्याएर अनि ती क्षेत्रहरूमा चाहिँ अब साताको कुन समयमा त जस्तो हामी शुक्रबार बुलेटिन तयार गर्ने हुनाले सुरुको दुई दिनलाई हामीले साताको सुरु त्यसपछिको तीन दिनलाई मध्य त्यसपछिको दुई दिनलाई अन्त्य भनेर सात दिनलाई चाहिँ यसरी चाहिँ हामीले छुट्याएर चाहिँ सुझावहरू दिने गरेका हुन्छौँ। त्यसमा चाहिँ हामीले प्रदेश वाइज नै जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारी हामीले बुलेटिनमा राखेका थियौँ। अब यो ठाउँहरूमा चाहिँ साताको सुरु र मध्यमा भारी वर्षा हुन्छ यी क्षेत्रहरूमा चाहिँ साताको अन्त्यमा एक दुई स्थानमा हुन्छ कि धेरै स्थानमा हुन्छ त्यो हामीलाई जसरी प्राप्त हुन्छ त्यो जानकारीहरू राखेर त्यसकै आधारमा हामीले सुझावहरू दिएका थियौँ। र अर्को कुरा चाहिँ किसानहरूले सामान्यतया बुझ्नुपर्ने कुरा के हो भने सरदर वा सरदरभन्दा कम बढी यो सिजनभरिको वर्षा जति हुन्छ भने पनि पानी परेको बेलामा त भारी वर्षा धेरै भारी वर्षा त प्रायः भइरहेकै हुन्छ। त्यो हिसाबले चाहिँ यहाँहरूले बाली लगाउनुभन्दा अगाडि जमिनको तयारी गर्ने बेलामा नै राम्रोसँग पानी निकास हुने चाहिँ व्यवस्था गर्नुपर्छ र अन्य कुराहरूमा चाहिँ जस्तो विषादी छर्कने कि नछर्कने कति दिन पर्खेर छर्कने के सावधानी अप्नाएर छर्कने अनि यहाँहरूले चाहिँ धान रोप्ने तयारी गर्दै हुनुहुन्छ भने कुन समयमा चाहिँ भारी वर्षा हुनेवाला छ त्योभन्दा अगाडि रोपिसक्ने कि पछाडि रोप्ने ती दिनहरूलाई चाहिँ स्किप गरेर कृषि कर्म गर्नुहोस् भन्ने कुराहरू चाहिँ हाम्रो बुलेटिनमा समेटिएको हुन्छ।
1: तपाईँले पानीको चाहिँ निकास भनेर भन्नुभयो, मैले सहज र मेरो अर्थमा चाहिँ बुझ्ने हो भने पानी जाने कुलो काट्ने भनेर चाहिँ बुझौँ छेउछाउमा, तर यो पानीको निकास चाहिँ कति महत्वपूर्ण हो, गर्न सजिलो गरी गर्न चाहिँ कसरी सकिन्छ, कस्तो अभ्यास छ?
0: हजुर, अब पानी निकासको लागि चाहिँ जमिन तयारी हामीले बाली लगाउनलाई जुन जमिन तयारी गर्छौँ त्योभन्दा अगाडि नै पानी चाहिँ नरोकिकन सरेर बग्ने हिसाबले चाहिँ निकास भनेको चाहिँ हामी त्यो बुझ्छौँ होइन।
1: भनेको खेतमा पनि आवश्यक हो,
0: खेतमा पनि आवश्यक हुन्छ किनभने धान खेतमा पनि एकदमै धेरै पानी जम्न गयो भने त्यो जमिनले धान्न सक्दैन, त्यसपछि त्यहाँ चाहिँ फेरि डिलहरू भत्किने पहिरो नै लड्ने त्यस्तो समस्याहरू हुनसक्छ। त्यस हिसाबले धानलाई चाहिने निश्चित पाँचदेखि दस सेन्टिमिटरभन्दा बढी गहिराई नहुने गरी चाहिँ हामीले ठाउँ अनुसार अब हामी पूर्व अथवा मध्य नेपालतिर चाहिँ यो समाया भन्ने चलन छ होइन, यसरी चाहिँ ठाउँ के आलीमा डिलमा चाहिँ समाहरू गर्ने अथवा यहाँहरूले चाहिँ कुलो नहर मार्फत चाहिँ पानी लगाइराख्नु भएको छ भने भारी वर्षा हुन थाल्यो भने त्यसलाई चाहिँ पानी कटाउने व्यवस्था गरिदिने कुलोबाट नै पानी खेतमा नआउने गरी त्यहीँबाट नै ब्रेक गरिदिएर त्यो च्यानल ब्रेक गरेर पानी निकासको व्यवस्था गर्ने त्यो गर्न सकिन्छ। अब यद्यपि पहिला यहाँहरूले चाहिँ विभिन्न कारणले निकास गर्न भ्याउनु भएन र अब तपाईँको क्षेत्रमा चाहिँ भोलि पर्सिमा भारी वर्षा हुन्छ भन्ने चाहिँ जानकारी भयो भने यहाँहरूले अहिले पनि त्यो गर्न सक्नुहुन्छ। जस्तो पानी धेरै जम्ने भयो अब डिल नै फुट्ने अथवा पहिरो नै जाने अवस्था हुने अवस्था आयो भने यहाँहरूले चाहिँ गहिरो गरी खनिदिने त्यसलाई चाहिँ पानी भारी वर्षा भएको बेलामा पानी बगेर जान्छ त्यो व्यवस्था मिलाउने र अब पानी भारी वर्षा रोकियो भनेपछि फेरि त्यसलाई थुन्दिने किन धानलाई फेरि पानी केही न केही पानी त चाहियो त्यो पानी रहने गरी त्यसरी त्यो व्यवस्था गर्न सक्नुहुन्छ। त्यस्तै गरी अब यहाँहरूले अहिलेको यो समयमा चाहिँ जस्तो खुर्सानी गोलभेडाको बेरमा सार्दै हुनुहुन्छ भने ड्याङ बनाउने, त्यहाँ चाहिँ पानी जम्न नदिने, बोटको वरिपरि ठ्याक्कै बोटको वरिपरि चाहिँ हामी गहिरो खाल्डो जस्तो हुने गरी अन्जान बस्तिर त्यसरी रोपिरहेका हुन्छौँ। कुनै पनि बोटमा चाहिँ बोटको वरिपरि पानी नजम्ने गरी त्यो भागलाई चाहिँ उचो बनाएर पानी नजम्ने गरी रोप्ने अथवा बेर्न सार्ने त्यस्तो गर्न सकिन्छ। त्यस्तै गरी फलफुलको बगैँचामा पनि पानी जम्दाखेरि चाहिँ त्यसले असर गर्छ। फलफुल बगैँचा भएको किसानहरूले पनि पानी तर्काउने, पानीको निकास चाहिँ राम्रोसँग हुने व्यवस्था गर्न सकिन्छ। अब कुनै ठाउँमा चाहिँ यहाँहरूको निकास भएर जाने छैन, गहिरो जग्गा जमिन छ भने त्यस्तो ठाउँमा चाहिँ पम्प सेटहरू लगाएर त्यहाँबाट पानी तानेर निकास पनि गर्न सकिन्छ। अब यो चाहिँ ठाउँ अनुसार, अब आफूले म्यानेज गर्न सकिने क्षेत्र अनुसार र अब उपलब्धता अनुसार विभिन्न उपायहरू हुन्छन्।
1: रिमालज्यू, तपाईँ मैले यसरी कुराकानी गर्दै गर्दाखेरि तराई क्षेत्र त्यसमा पनि अलिकति धेरै पानी पर्दा हुने समस्या, जुन डुबानको समस्या छ, हामी निकासका कुरा गर्दाखेरि कतिपय किसानहरूले हामीलाई सुन्दै गर्दाखेरि भन्न सक्नुहुन्छ यहाँ चाहिँ डुबेर जलमग्न भइसक्यो निकास गर्ने भनेर चाहिँ यसरी उ गर्दाखेरि त्यो कसरी सम्भव छ भन्ने पनि त लाग्न सक्ला नि। यस्तो यो समस्यातर्फ अलिकति
0: हो, त्यस्तो क्षेत्रमा चाहिँ मैले अघि पनि भनेको थिएँ, अब जहाँ पानीको निकासै गर्न सकिन्न, त्यो त्यहाँबाट पानी अन्त पटाउनै सकिन्न, त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले धान लगाउँदा नै यहाँहरूले डुबान सहने जातहरू लगाउनु पर्यो। त्यसपछि चाहिँ निकास नहुँदाखेरि पनि या गर्न नसक्दाखेरि पनि त्यो धान मर्दैन, त्यसको बोट मर्दैन, हाम्रो सबै नोक्सानी हुँदैन।
1: कति बेला डुब्छ थाहा हुँदैन, त्यो अनुसारको चाहिँ पूर्व तयारी हामीले अथवा किसानहरूले पहिल्यै चाहिँ गर्नु पर्यो भन्ने तपाईँको सल्लाह।
0: उहाँहरूको त अब त्यो क्षेत्रमा त धेरै वर्षदेखि बसोबास गर्दै आउनु भएको हुन्छ, आफ्नो जमिनको अवस्था उहाँहरूलाई थाहा हुन्छ होइन। त्यस्तो ठाउँमा जहाँ पानी निकासै गर्न सम्भव छैन, त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले डुबान सहने जात लगाउने अरू विकल्प हुँदैन। मैले जुन अघि
1: तपाईँले पनि देख्नु भएको छ होला नि त, तराईको अवस्था त पानी पर्यो भने कति चाहिँ समस्या हुन्छ भने त्यो क्षेत्रको चाहिँ अध्ययन अथवा त्यहाँ अनुकूल प्रविधि भन्ने
0: त्यस्तो क्षेत्रहरूमा जुन अघि मैले निकास भने त्यो त पानी बगेर जाने भिरालो जमिन भएको त्यस्तो क्षेत्रहरूको लागि हो होइन। अब जहाँ बर्खा सुरु हुने बित्तिकै बर्खा सकिँदासम्म कहिलेकाहीँ त हामी तराईतिर जाँदाखेरि इभन फागुन चैतसम्म पनि त्यहाँ त डुबान भयो, पानी जमिरहेको हुन्छ। कतिपय त्यस्तो ठाउँमा त अब हामी 100% सबै जमिन उपयोगमा ल्याउन सक्दैनौँ, त्यो सम्भव छैन। जहाँ चाहिँ बर्खामा मात्र पानी डुब्छ त्यस्तो ठाउँमा चाहिँ यहाँले डुबान सहने जातहरू लगाउनु पर्यो। जहाँ चाहिँ वर्षा भइरहेको अवस्थामा मात्र पानी जम्छ त्यसपछि चाहिँ निकास गर्न सकिन्छ, त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पानी निकासको व्यवस्था गर्ने हो। मैले अहिले भनेको कुरा त्यो सर्वमान्य रूपमा सबै ठाउँमा पानी निकासै गर्न सक्ने अवस्था त रहँदैन।
1: कुराकानीमा हुनुहुन्छ कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन हामीले तयार गर्छौं, साप्ताहिक रूपमा चाहिँ त्यसलाई किसानहरूले हेर्न सक्नुहुन्छ, पालिकाहरूले त्यसमा चाहिँ पहुँच पुर्याउन सक्नुहुन्छ किसानका लागि पनि भनेर चाहिँ जोड्नुभयो। खास गरी कृषि मौसम, हामीले यो मौसम बुलेटिन भन्दा पनि कृषि केन्द्रित चाहिँ मौसम बुलेटिन भनेर बुझ्न सक्ने भयो। यसले किसानलाई चाहिँ कति सहयोग पुर्याएको छ?
0: जसले यो बुलेटिन लाई निरन्तर हेरिराख्नु भएको छ र बुलेटिनमा दिएको सुझाव अनुसार आफ्नो कृषि कर्म गर्नुभएको छ उहाँहरूलाई यसले अवश्य पनि फाइदा पुर्याएको छ, यसले चाहिँ उहाँहरूको नोक्सानी घटाउनलाई चाहिँ मद्दत गरेको छ।
1: प्रतिक्रियाहरू पनि आउने गरेका छन्?
0: हजुर छन्, त्यस्ता प्रतिक्रियाहरू पनि आउने गरेका छन् र हामीले दिएको सुझाव अनुसार चाहिँ यहाँहरूले कृषि कर्म गर्दा मेरो चाहिँ नोक्सानी कम भयो, उत्पादन राम्रोसँग लिन सकेँ र मैले सूचनाको लागि चाहिँ धेरै ठाउँमा भौँतारिनु परेन, तपाईँको एउटै बुलेटिनमा चाहिँ मौसम कस्तो हुन्छ भन्ने पनि आउँछ, के गर्ने के नगर्ने भन्ने पनि आउँछ, सावधानी के अप्नाउने भन्ने पनि आउँछ भन्ने हामीले फिडब्याकहरू पाएका छौँ।
1: तपाईँले यो कुराकानीको चाहिँ सुरुवातमा मनसुन र मौसमी चक्रका चाहिँ कुरा जोड्दाखेरि सुरुमै पनि भन्नुभएको थियो जलवायु परिवर्तन भनेर, जलवायु परिवर्तनले नेपाललाई पनि र नेपालको समग्र कृषि पद्धतिलाई पनि चपेटामा पारेको चाहिँ विज्ञहरू बताउनुहुन्छ, त्यस्ता संकेत पनि देखिएका छन्। खास गरी किसान र खेती जोगाउने विकल्पमा चाहिँ अब कसरी जाने होला त?
0: हामी हाम्रो अबको प्रयास भनेको चाहिँ सामूहिक रूपमा नै हुनुपर्छ र जलवायु अनुकूलन खेती प्रविधिहरूमा नै हामी लाग्नुपर्छ। त्यस्ता प्रविधिहरू नारबाट पनि विकास भएका छन्, त्यस्ता प्रविधिहरूलाई किसानसम्म पुर्याउनलाई चाहिँ अब स्थानीय तहका प्राविधिकहरू अथवा स्थानीय सरकार र प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुन्छ र हामी नार्कले पनि प्रविधिहरू विकास गरेर त्यसलाई किसानसम्म पुर्याउनको लागि चाहिँ हामीले पनि अहिले जुन इफोर्ट लगाइरहेका छौँ योभन्दा अझ बढी इफोर्ट लगाउनु पर्ने चाहिँ देखिएको छ र यो अबको बाटो त्यही नै हुनेछ
1: भनेको यो संकेतका रूपमा चाहिँ मधेसलाई विगत र अहिलेको रूपमा चाहिँ हेर्न सकिन्छ प्रभाव असरको हिसाबले
0: हजुर सकिन्छ अब अवश्य पनि जस्तो अलि अगाडि हामी जाने हो भने 78-79 सालतिर दशैंको बेलामा जुन ठूलो भारी वर्षा भयो त्यसले पनि धेरै नोक्सानी भयो त्यसपछि किसानहरूले पनि होइन हामीले त बाली उत्पादन राम्रो गरेर मात्र नहुने रहेछ भित्राउने बेलामा पनि हामी त्यतिकै चनाखो हुनुपर्ने रहेछ यो अब असोजमा कार्तिकमा त कहाँ त्यत्रो ठूलो पानी पर्छ र भनेर ढुक्क भएर बस्न नहुने रहेछ भन्ने नोक्सानी ठूलो भयो सँगसँगै त्यसले एउटा पाठ पनि सिकाएको छ भने प्राविधिक र विभिन्न सञ्चार माध्यम लगायत सबै सरकारवालाहरूलाई होइन हामीले जल तथा मौसम विज्ञान विभाग लगायत अन्य निकायहरूबाट आउने सूचनाहरूलाई चाहिँ व्यवस्था गर्न हुँदो रहेछ सरकारवालाहरूलाई चाहिँ जतिसक्दो छिटो पुर्याउनु पर्ने रहेछ भन्ने चाहिँ त्यसले पनि एउटा चाहिँ यो अवेरनेस चाहिँ क्रिएट गरेको छ त्यही भएर अहिले चाहिँ हामी प्राय किसानहरूकोमा जाँदाखेरि पनि उहाँहरूले मौसमलाई चाहिँ एकदमै ध्यान दिएको आउने हप्ता के हुन्छ दुई दिन तिन दिनपछि के हुन्छ भनेर चाहिँ उहाँहरू चनाखो भएको र सँगै अब यो सूचना चाहिँ तयार गर्ने र सरकारवालाहरूलाई पठाउने जुन जल तथा मौसम विज्ञान विभाग छ उहाँहरूलाई पनि टेलिफोन कलहरू एकदम धेरै आउने गरेको उहाँहरूको चाहिँ वेबसाइट चाहिँ धेरैले भिजिट गर्ने गरेको फेसबुक पेजलाई धेरैले फलो गरेको र उहाँहरूले चाहिँ अहिले जुन छोटो भिडियो मार्फत सन्देशहरू दिने गर्नुहुन्छ त्यसमा चाहिँ लाइक गर्ने फलो गर्नेको संख्या बढ्दै गएको भन्ने चाहिँ हामीले पाएका छौँ अब यस हिसाबले हेर्दाखेरि चाहिँ जल तथा मौसम विज्ञान विभाग कृषि अनुसन्धान परिषद स्थानीय सरकार स्थानीय प्राविधिक स्थानीय तहहरू र सँगै किसान र अन्य सरकारवालाहरू सबै चाहिँ चनाखो भएको र आफ्नो काममा चाहिँ उहाँहरू अलि बढी जिम्मेवारपूर्ण तरिकाले र जतिसक्दो छिटो सूचनाहरू प्रवाह गर्ने क्षतिको विवरणहरू संकलन गर्ने यस्तो काममा चाहिँ विगतका वर्षहरूको तुलनामा अहिले चाहिँ प्रगति राम्रो भएको देखिन्छ
1: उसो भए तपाईँले भने जस्तै आउँदो हप्ताको चाहिँ मौसम कस्तो होला भन्ने चासो किसानलाई पनि रहने नै भयो साउनको हामी चाहिँ पहिलो हप्तामा छौँ आउँदो हप्ताको मनसुन चाहिँ अथवा मौसम अवस्था चाहिँ कस्तो रहला त
0: हजुर अब यो चाहिँ ठ्याक्कै मैले भन्दा पनि जल तथा मौसम विज्ञान विभागले एक हप्ताको चाहिँ पूर्वानुमान दिने हो होइन त्यो हिसाबले हामी पनि उहाँहरूकै सूचनामा भर पर्छौँ अब जस्तो आज हाम्रो यो कार्यक्रम प्रसारण भइरहँदा चाहिँ हामीले ठ्याक्कै एक हप्ताको विवरण पाएका छैनौँ जुन दुई तिन दिनको चाहिँ जुन उहाँहरूले वेबसाइटमा पनि राख्ने गर्नुहुन्छ त्यो पूर्वानुमानलाई चाहिँ किसानहरूले एकदमै चनाखो भएर त्यो चाहिँ हेर्नुपर्ने हुन्छ किनकि 7 दिनको भन्दा 3 दिनको पूर्वानुमान बढी मिल्छ र 3 दिनको पूर्वानुमान चाहिँ दिनमा 2 पटक अध्यावधिक हुन्छ बिहान 6 बजे र बेलुका 6 बजेको समयमा त्यो भएर यहाँहरूले चाहिँ हाम्रो बुलेटिनबाट चाहिँ समग्र 7 दिनमा के हुन्छ भन्ने कुरा यहाँहरूले हेरेर हामीले दिएको सुझाव अनुसार यहाँहरूले कृषि कर्म गर्ने योजना बनाउनुपर्छ भने अब त्यसमा केही थोरै परिवर्तन हुनसक्छ है भन्ने हिसाबले चाहिँ फेरि 3 दिनको पूर्वानुमानलाई चाहिँ यहाँहरूले फलो गर्नुपर्ने हुन्छ अब सामान्यतया भन्नुपर्दाखेरि मनसुनको सिजन भएको हुनाले पानी पर्छ पानी के अरे वर्षा चाहिँ हुन्छ तर कुन ठाउँमा कति वर्षा हुन्छ भारी हुन्छ कि अति भारी हुन्छ कि अथवा हल्का खालको हुन्छ कि मध्यम खालको हुन्छ कि भन्ने कुरा चाहिँ यहाँहरूले जल तथा मौसम विज्ञान विभागको 3 दिने बुलेटिनमा नै निर्भर रहँदाखेरि त्यो अनुसारको योजना गर्दाखेरि चाहिँ यहाँहरूले एकदम राम्रोसँग चाहिँ क्षति न्यूनीकरण गर्न र त्यो अनुसारको कृषि कर्महरू गर्न सक्नुहुन्छ
1: उसो भए किसानहरू जसले चाहिँ धान रोपाई सकिसक्नु भएको छ र रोपो जुन जाग्दै गरेको रोपोमा चाहिँ मलको व्यवस्थापन गर्ने काम जो मल हुन त किसानहरूले गुनासो गर्नुहुन्छ अभाव छ भनेर जो जति मल पाउनु भएको छ त्यसलाई पनि व्यवस्थापन गर्ने हो भने फसल पक्कै पनि राम्रो हुन्छ व्यवस्थापनको बाटो चाहिँ महत्वपूर्ण छ धानमा मल राखिन्छ खेतमा छरेको मल बालीले लिए उत्पादन बढ्ने नहो कसरी व्यवस्थापन गर्ने त पानी पर्ला बगाउला के होला त्यो माटोमा चाहिँ मिल्ला नमिल्ला होला चाहिँ केही छ त्यस्तो उपाय
0: हजुर छ अब यो चाहिँ कस्तो हुन्छ भने सबभन्दा राम्रो त यदि यहाँहरूको सम्भव छ भने कम्तीमा 2-3 वर्षमा माटो जाँच गर्ने र आफ्नो खेतबारीको माटोमा के कुराको कमी छ के कुरा पूर्ण छ त्यो आधारमा चाहिँ यहाँहरूले माटोको स्वास्थ्यको आधारमा मल खाद राख्दा राम्रो हुन्छ र अर्को कुरा चाहिँ अब यो अहिले चाहिँ पशुपालन एकदमै गाई वस्तु कम पाल्ने अनि हामी रासायनिक मलमा बढी निर्भर रहने अनि जसले गर्दाखेरि चाहिँ अब यो मलको डिमान्ड पनि हरेक साल बढ्दै गइरहने र विविध कारणहरूले यहाँहरूले चाहेको समयमा मल नपाउँदाखेरि चाहिँ बालीबाट उत्पादन राम्रो लिन पनि नसक्ने यस्तो अवस्था छ। त्यो हिसाबले चाहिँ यहाँहरूले सम्भव भएसम्म चाहिँ पशुपालन पनि सँगै गाईवस्तु पनि पाल्ने र त्यसको मललाई चाहिँ जस्तो गाईवस्तुको यो गोठे मल कम्पोस्ट मलहरू राख्दाखेरि चाहिँ खेतबारीमा लामो समय नछोड्ने यहाँहरूले जुन धान लगाउनुभन्दा अगाडि गोठे मल प्रयोग गर्नुहुन्छ भने प्रायः हामी के देख्छौँ भने फुर्सदको समयमा बारीमा लगाएर थुपार्ने अनि जहिले पानी पर्छ त्यो बेलामा बल्ल जोत्ने त्यो हुँदाखेरि कसै कसैको त 30 दिन 40 दिनसम्म मल यतिकै खुल्ला रहने त्यसले गर्दा चाहिँ त्यसमा भएको नाइट्रोजन तत्त्वहरू चाहिँ उडेर लस हुने अनि मैले मल त राखेको हो कम्पोस्ट मल त राखेको हो तर यसले त बाली फर्स्ट आएन भन्ने चाहिँ देखिन्छ। त्यही भएर यहाँहरूले चाहिँ खुल्ला छोड्नु भएन जमिन तयार गर्नु अगाडि। अर्को कुरा जुन नार्कले चाहिँ क्षेत्रगत रूपमा कुन ठाउँमा कति मात्रामा चाहिँ युरिया मल डिएपी पोटास हाल्ने भनेर चाहिँ जुन रिकमेन्ड गरेको छ त्यो रिकमेन्ड गरेको डोज अनुसार युरियालाई जहिले पनि 3 डोजमा चाहिँ जति चाहिँ यहाँको क्षेत्र पहिलो कुरा त यहाँहरूले आफ्नो क्षेत्रमा कति हाल्नुपर्ने हो भन्ने त्यो थाहा पाउनु पर्यो र त्यसको चाहिँ 1/3 जमिन त धान रोप्ने बेलामा त्यसपछि पहिलो टप ड्रेस अनि दोस्रो टप ड्रेस भनेर हामीले त्यसरी सुझाव दिने गर्छौँ। त्यो मात्रा मिलाउनु पर्यो। अर्को कुरा यिनीहरूले युरिया मल राखिसकेपछि हामीले चाहिँ 24 घन्टासम्म त्यो मल राखेको ठाउँबाट पानी बगेर जानु हुँदैन नत्र त्यसले सँगै मल बगाएर लग्छ भनेर चाहिँ किसानहरूलाई हामीले त्यो सुझाव दिने गरेका छौँ। अब यहाँहरूले सम्भव भएसम्म 24 घन्टा या 48 घन्टासम्म पानी बगेर नजाने गरी भनेको यहाँहरूले कुलो बन्द गरेर मल राख्नु पर्यो र त्यो ठाउँमा चाहिँ उहाँहरूले आफ्नो क्षेत्रमा चाहिँ आगामी 2-3 दिन पानी पर्छ कि पर्दैन त म आज मल राख्दैछु भने अबको भोलि पर्सिमा चाहिँ कम्तीमा पानी पर्छ कि पर्दैन त्यो कुरामा चाहिँ यहाँहरूले ध्यान दिएर त्यसअनुसारको चाहिँ मल खाद राख्नुभयो भने अवश्य पनि त्यो चाहिँ हाम्रो लगानी पनि खेर जाँदैन बालीले पनि राम्रोसँग लिन पाउँछ र उत्पादन उत्पादकत्व बढ्छ
1: भनेको यी कुराहरू पनि कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ
0: समेटिएका हुन्छन्। हामीले ठ्याक्कै दिन तोकेर नै तपाईँले चाहिँ बाली लगाएको किन मैले सुरुमा पनि भने हामी त 30-45 दिनसम्मको अवधिसम्म धान लगाउनु सुरु गर्ने र सबभन्दा पछि रोपाई गर्ने के भने त्यत्रो फरक परेको हुन्छ भनेपछि हामीले जस्तो यो महिनाको 1 गते मल हाल्नुहोस् भन्दा त कसैको धान भर्खर रोप्दै हुनुहोला कसैको बालीमा चाहिँ मल राख्न समय भर्किसकेको हुन्छ त्यही भएर हामीले अवधि दिन्छौँ जस्तो यति अवधि भएको बालीमा चाहिँ यसो गर्नुहोस् जस्तो झारपात व्यवस्थापनदेखि मलखाद व्यवस्थापनदेखि सबै कुराहरू चाहिँ हामीले यति अवधि भएको बालीमा अथवा यो अवस्थामा रहेको बालीमा यसो गर्नुहोस् भनेर सँगै मौसमलाई पनि जोडेर सुझाव दिने हुनाले किसानहरूले त्यो बुलेटिनलाई राम्रोसँग फलो गर्नुभयो भनेदेखि यहाँहरूले बाली लगाउने बेलामा नै ओहो मैले भित्राउने दिनसम्म कहाँ कहाँ के म्यानेज गर्ने भनेर चिन्तित हुनु पर्दैन ठ्याक्क यहाँहरूले चाहिँ हप्ता हप्ताको बुलेटिनमा दिने सुझावलाई फलो गर्दै जाँदाखेरि राम्रो उत्पादन लिन सक्नुहुन्छ नोक्सानी कम हुन्छ।
1: उहाँ आउनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल बाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ya 12 mahina samma ko net TV package sange nishulka WhatsApp live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
0: Sathai lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
3: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: साथै सुविसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-3888 98-12-35-888
7: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 4-93-555

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। आजदेखि नयाँ आर्थिक वर्ष शुरू, शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, अब 24 घण्टाभित्रै लाइसेन्स छापिने। लगातार छैटौं रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज क्षेत्रको तनावले विश्व ऊर्जा सुरक्षा जोखिम बढ़्यो। र दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियता सुधार। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पहाड़ी भेगका धेरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेश र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। मुसलधारे वर्षाका कारण गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती, सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता पनि संचालनमा आउनेछ। नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। सबैभन्दा बढ़ी प्रभाव शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिनेछ। त्यसैगरी सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा 3% स्वास्थ्य समता शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। चुरोट, सुर्ती, खैनी, गुटका, बियर, स्वदेशी तथा विदेशी रक्सी र चीनी बढ़ी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढ़ेको अन्तशुल्क पनि आजदेखि लागू हुनेछ। उच्च क्षमताका विलासितापूर्ण गाड़ी र केही बहुमूल्य धातु तथा गहनामा बढ़ेको करको व्यवस्था पनि कार्यान्वयनमा आएको छ। यद्यपि उद्योगलाई प्रोत्साहन गर्न 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने 360 प्रकारका औद्योगिक प्रयोजनका वस्तुबाट अन्तशुल्क हटाएको सरकारले जनाएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभ कर लागू भएको छ। अब एक वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र एक वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख रूपियाँ पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म करयोग्य आय हुने व्यक्तिले अब 1% मात्रै कर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। यस्तै राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरिएको छ। साथै केही डिजिटल सेवा र राइड सेयरिङ सेवामा पनि नयाँ करको व्यवस्था लागू भएको सरकारले जनाएको छ। सौरमास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणातर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको छ। परम्परा अनुसार काग भलायो, त्यसै गरी कुकर डाइनो, लुते झार, पानी अमला, कागती, अम्बा, नास्पति लगायत औषधीय गुण भएका वनस्पति राखे कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन पनि छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चूरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। लामो समयदेखि छपाईको पर्खाईमा रहेका चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टा भित्र कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौता अनुसार कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको छ। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाईको ढिलाइको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त भइरहेको छ। विभागबाट हरेक दिन झण्डै 3,000 देखि 5,000 सम्म आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड 24 घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया छिटो व्यवस्थित र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। मीटर ब्याज पीड़ितसँग सरकारले आज फेरि वार्ता गर्दैछ। यसअघि 12 को सीमारामा भएको 5 बुँदे सहमतिलाई औपचारिक सम्झौतामा रूपान्तरण गर्न सरकारले वार्ता गर्न लागेको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मीटर ब्याज पीड़ित बीच सीमारामा भएको सहमतिपछि हिजो सिंहदरबारमा सरकारी वार्ता टोली र पीड़ित पक्ष बीच पहिलो चरणको छलफल भएको हो। सहमति जुटाउन आज फेरि वार्ता हुन लागेको हो। सरकारले पहिलो पटक मीटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। कर्णाली र मधेस प्रदेशमा दुईवटा फरक फरक राजनैतिक घटनाक्रम विकास भएका छन्। कर्णालीमा मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेस प्रदेशमा नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा बीच वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिने सहमति भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध नेकपाका 11 र नेपाली कंग्रेसका 5 गरी 16 जना प्रतिसभा सदस्यले संयुक्त रूपमा प्रतिसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। मधेस प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। नेपाली कंग्रेस, नेकपा एमाले र नेकपाका संसदीय दलका नेताहरूले संयुक्त बैठक गरी मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत राख्ने सहमति गरेका हुन्। अब विदेशको खबर। अमेरिकाले इरानमाथि लगातार 6 रात पनि हवाई आक्रमण जारी राखेको छ। दक्षिण इरानका विभिन्न क्षेत्रमा भएको आक्रमणमा विद्युत संरचना, रेल स्टेशन, पुल तथा अन्य नागरिक पूर्वाधारमा समेत क्षति भएको छ। केही ठाउँमा पुल र आवासीय क्षेत्रमा क्षति पुगेको छ भने सर्वसाधारणले पनि ज्यान गुमाएका र केही घाइते भएका बीबीसीले जनाएको छ। यसैबीच कतारको रक्षा मन्त्रालयले आफ्नो देशतर्फ लक्षित गरिएका एउटा मिसाइल आक्रमणलाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा अमेरिका बलियो अवस्थामा रहेको दावी गर्नुभएको छ। उता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले हर्मज जलमार्गमा लामो समयसम्म अवरूद्ध रहे विश्व ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएको छ। विशेष गरी एसियाली देशहरू यसबाट बढ़ी प्रभावित हुने देखिएको छ। अब खेल खबर। दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियतामा एक स्थान सुधार भएको छ। आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा दिपेन्द्र रहेका छन्। सन्दीप लामिछाने 61 स्थानमा कायम रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लदै 72 स्थानमा रहेका छन्। यस्तै करण केसी 3 तल झर्दै वरियताको 90 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। आजदेखि नयाँ आर्थिक वर्ष शुरू, शिक्षा स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, अब 24 घण्टाभित्रै लाइसेन्स छापिने। लगातार 6 रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज क्षेत्रको तनावले विश्व ऊर्जा सुरक्षा जोखिम बढ़्यो र दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियता सुधार।

0: Luciano, tá que esse bônus pau. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: साली नदीको शिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सामान्य वर्षामै पनि काठमाडौँ उपत्यकाका सड़क जलमग्न हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। हिजो दिउँसो केही बेर परेको वर्षापछि माइतीगर पुतली सड़क, धोबी खोला करिडोर लगायत विभिन्न ठाउँका सड़क डुबानमा परेका छन्। उपत्यकाको सबैभन्दा व्यस्त सड़क खण्ड मध्ये एक माइतीगर क्षेत्र जलमग्न भएपछि केही समय गाड़ी आवागमन प्रभावित भयो। सड़कमा पानी जम्दा गाड़ी आवत जावत सुस्त हुनका साथै पैदल यात्रीलाई पनि समस्या भएको छ। पर्याप्त पानीको निकास नहुँदा र ढल प्रणाली प्रभावकारी नहुँदा वर्षा हुने बित्तिकै सड़कमा पानी जम्ने समस्या देखिने गरेको छ। काठमाडौँको तलेजु भगवानीको चोरी भएको 14 शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल शुरू भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अरमामसँगको भेटमा गहना फिर्ता ल्याउन पहल गरिदिन आग्रह गर्नु भएको हो। तलेजु भवानीलाई दैवी शक्ति वा मातृशक्तिका रूपमा पूज्ने गरिन्छ। न्यायिक सहजकर्ता मार्फत 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगर कार्यवाहक मेयर सुनिता डंगोलले 39 महिनाको अवधिमा 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरिएको जानकारी दिनुभयो। त्यसमध्ये गएको आर्थिक वर्षमा 22,130 जनाले निशुल्क सेवा प्राप्त गरेका छनृ काठमाडौँमा जगन्नाथ रथयात्रा महोत्सवमा हजारौं सहभागी भएका छन्। हिजो जगन्नाथ रथयात्रा कमलादीबाट शुरू भई पुतली सड़क, भ्रिकुडी मण्डप, शहीद गेट, नेपाल वायुसेवा निगम, न्यू रोड हुँदै खुला मंचमा पुगेर समापन भएको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावना मृत संघ इन्कोनले जनाएको छ। समापनपछि टुँडीखेलमा प्रसाद पनि वितरण गरिएको छ। र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना र नेवा पत्रकार राष्ट्रिय दबुगा संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा हुने भएको छ। सम्मेलनको अन्त्यमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी संचार माध्यमको सुदृढ़ीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षा सम्बन्धी साझा प्रतिबद्धता समेटेर काठमाडौँ घोषणा पत्र जारी गर्ने तयारी छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामान्य वर्षामै पनि काठमाडौँका सड़क जलमग्न हुने समस्या, पानीको उचित निकास र प्रभावकारी ढल व्यवस्थापन नहुनु प्रमुख कारण, ऐतिहासिक तलेजु भवानीको गहना फिर्ता गराउन कूटनैतिक पहल, अमेरिकाका कार्यवाहक राजदूतसँग कार्यवाहक मेयर डंगोलको छलफल र काठमाडौँमा निशुल्क कानूनी सेवाबाट 90,000 लाभान्वित। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-601।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727।
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511918918।
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
0: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: अब रारा चाउचाउ ड्रम चिकन ड्रम भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-227, मोबाइल नम्बर 98511-89918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
3: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना: एसएए 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू: ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-576-21-917, 98-576-36-567, 98-451-20-736।
4: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: राम्री बोल्दनी तिमी साह्रै हिम्मत वाली
1: छ मेरो आफ्नै कतै कमक कमी छैन मन पराउने हजार छन् पठाउने कमी छैन
0: चली चली हिम्मत

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार र मिटर ब्याज पीड़ित बीच वार्ता जारी। गृहमन्त्री गुरूङसँग भएको मौखिक सहमतिको आधारमा सम्झौता गर्ने तयारी।
0: बागमती प्रदेशमा आजदेखि 8 मन्त्रालय मात्रै। सत्ता गठबन्धनको विवादले सुदूरपश्चिममा बजेट होलिडे।
1: नयाँ आर्थिक वर्ष आज शुरू। बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने। व्यक्तिगत आयकर घट्यो।
0: लगातार छैटौं दिन इरानमा अमेरिकाको आक्रमण। आणविक केन्द्र पुल लगायतका नागरिक पूर्वाधार निशानामा।
1: र एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल र यूएई को खेल जारी।
2: मार्बल को पाइप जडान गरे घरले पनि के भन्नु पर्छ।
3: एकदम ठीक छ, कुरा मिला।
4: ओ मन्दै नमस्कार।
3: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनु।
3: थाहा छ, त्यसरी त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकार र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच निर्णायक वार्ता भइरहेको छ। सरकारी वार्ता टोली मिटर ब्याज पीड़ितका जनप्रतिनिधि बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयसँग दरबारमा वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बाराको सिमरामा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच भएको मौखिक सहमतिलाई लिखित गरी आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच छलफल भएको थियो। हिजोको सोही छलफल र सहमति मौखिक सहमतिको जगमा आज अन्तिम सम्झौताको तयारी गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले बताउनुभयो। हिजोको छलफलमा मिटर ब्याज सम्बन्धी समस्या समाधानका लागि कानून संशोधनदेखि यस सम्बन्धी मुद्दा हेर्न छुट्टै प्राधिकरण स्थापना गर्नेसम्मका विषय उठेका छन्। सरकारले मिटर ब्याज पीड़ितसँग छलफल गर्न प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको अध्यक्षतामा हिजो नै वार्ता टोली गठन गरेको थियो। जनकपुरबाट काठमाडौँ मार्चमा हिँडेकाहरू मध्येबाट अभियानका केन्द्रीय अध्यक्ष अवधेश कुशवाह सहित 5 सदस्यीय टोली काठमाडौँमा आएको हो। आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै 35 असारदेखि जनकपुर धामबाट काठमाडौँ मार्च थालेका पीड़ितहरू माग पूरा हुने आशमा बाराको निजगढ़ स्थित उद्योग वाणिज्य संघको सभाहालमा बसिरहेका छन्।
1: भर्खरै प्रसारित समाचारमा 25 असार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बागमती प्रदेशमा आजदेखि मन्त्रालयको संख्या 8 कायम गरिएको छ। सरकारले प्रदेशमा रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गरेको हो। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय अनुसारको कार्य विभाजन गर्ने तयारी गर्नुभएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। प्रदेश सरकारको गत वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले प्रदेशमा कायम रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी प्रदेशले 6 मन्त्रालयलाई मर्ज गर्ने निर्णय गरेको थियो। जस अनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित मामिला कानून तथा सहकारी आर्थिक मामिला तथा योजना खानेपानी ऊर्जा तथा सिंचाई भौतिक पूर्वाधार विकास कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय स्वास्थ्य तथा सामाजिक विकास र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन्।
0: गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब आजदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बेहोरेको थियो। बजेटमाथिको विवाद चर्किँदै जाँदा मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्यमन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नु भएको छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 24 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागले चालूतर्फ 12 अर्ब 70 अर्ब 58 करोड़, पूंजीगततर्फ 4 अर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 अर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर पान अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% क्षमता शुल्क लाग्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। यस्तै घरयासी विद्युत उपभोगमा 5% मूल्य अवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्ने भएको छ।
0: सरकारले करारमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार 7 बुँदे निर्देशन जारी गरेको छ। निर्देशनमा करार कर्मचारी व्यवस्थापनमा कड़ाई गर्दै कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ। नयाँ व्यवस्था अनुसार सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्ति भरण पेन्सन खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन्। यस्ता कर्मचारीहरूलाई आजैबाट लागू हुने गरी सधन्यवाद विदाई गर्ने भएको छ। संगठन र व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले पूलमा राख्नुपर्ने भनिएको छ। त्यस्ता कर्मचारीको एकीकृत विवरण अध्यावधिक गर्ने मापदण्डमा उल्लेख छ। नयाँ स्थापना भएका निकाय तथा रिक्त दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने र कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे पूलमा रहेका कर्मचारीहरू मध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी पदपूर्ति गर्नुपर्नेछ। मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता निकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीबाटै छनौट गर्ने जनाएको छ। उनीहरूको तलब भत्ताको व्यवस्था अर्थ मन्त्रालयले गर्ने भनिएको छ। करार कर्मचारीको दीर्घकालीन व्यवस्थापन 1 महिनाभित्र थप अध्ययन गर्ने पत्रमा उल्लेख गरिएको छ। आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त, सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिश गरिने मन्त्रालयले बताएको छ।
1: आज साउने संक्रान्ति पर्व घर घरमा परम्परागत रूपमा मनाइँदैछ। सौर मास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकोले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वको साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। श्रावण महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाको रूपमा पनि लिइन्छ।
0: बितेका 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि असार 32 गतेसम्म विपदका घटनामा 2 जना बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटना भएका तथा 3 मा 17 जनाको मृत्यु, 109 जना घाइते र 990 परिवार प्रभावित भएको जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएकामा त्यसबाट 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएका छन्। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते तथा 262 परिवार प्रभावित भएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालयाज अन टॉप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
3: समिति चौदह के में बोधे लोटी पढ़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
4: आई समी जो लोटरी पढ़ती हूँ छाता ही गुरी
3: बढ़ती आ बढ़ती बल लोटरी खाली पढ़ती बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
4: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स हो बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 068-420-001-420-003 98-76-21-917 98-76-36-567 98-451-20-736
2: रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674-2227, 0674-2227,
5: मोबाइल नम्बर 98-577-2597, 98-577-2597,
3: 98-511-8918।
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
6: रेडियो दिदी बहिनी 95.2 मेगा

0: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले दिउँसोको ठीक एक बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

ठुलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो त तिरोको पुलिस पछि तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस वरिपरि नजर घुमा हेर

म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउ न पर पर जानी जानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्कि जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानु पर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सन्धि।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ स्मापर बहुत स्मापर बहुत।
2: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना: एसएए 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू: ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 0684200001, 24003, 98571917, 98576567, 98451720736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठूलो हुने, स्तन

0: गाँठागुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिन द्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, न्युमोनिया, टिबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
0: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: भडगाउँ चौर कुस्मा पर्वत, फोन नम्बर 0674220027, 0674220027,
2: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: भडगाउँ चौर कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: निकट मा दिदी बहिनी, निकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: Patagonia. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबा देखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त?

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं सरकारको नयाँ कर नीति कार्यान्वयन सम्बन्धी खबरबाट आर्थिक वर्ष 2083/84 आजबाट शुरू भएको छ आर्थिक वर्षको शुरूआतसँगै सरकारले नागरिकको मौलिक हकसँग जोड़िएका शिक्षा र स्वास्थ्य सेवामा अतिरिक्त कर थोपारेको छ आजदेखि लागू भएको नयाँ कर नीति अनुसार निजी विद्यालय र अस्पतालको सेवामा 3-3% समता शुल्क थपिएको छ जसका कारण निजी क्लिनिक तथा अस्पतालमा उपचार गराउँदा र छोराछोरीलाई निजी विद्यालयमा पढ़ाउँदा अभिभावकले थप आर्थिक भार बेहोर्नु पर्नेछ यसै गरी 50 युनिट भन्दा बढ़ी खपत गर्ने घरायसी उपभोक्ताका लागि बिजुलीमा 5% मूल्य अभिवृद्धि कर भ्याट समेत थपिएको छ यद्यपि अर्थमन्त्री डाक्टर सोनी मुआगले ल्याएको यो नीतिले मध्यम तथा उच्च वर्गलाई राहत दिँदै व्यक्तिगत आयकरको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याएको छ भने अधिकतम करको दर 29% झारेको छ सरकारी कर्मचारीको तलब पनि 21% वृद्धि गरिएको छ 360 वस्तुबाट अन्त शुल्क हटाइए पनि शिक्षा स्वास्थ्य र बिजुली जस्ता आधारभूत आवश्यकता महगिएकाले हुँदा खाने सर्वसाधारणको दैनिकी थप कष्टकर बन्ने देखिएको छ
3: सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीका लागि चालू आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कार्य शुरू भएको छ भ्रष्टाचार निवारण ऐन अन्तर्गत साउन 1 गतेदेखि 60 दिनभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई 10,000 रूपियाँ जरिवाना सहित निवृत्ति भरण उपदान र विदाको रकम लगायतका सबै सेवा सुविधा रोक्का गरिनेछ यस वर्ष संघीय प्रदेश र स्थानीय सेवातर्फका गरी 91,000 भन्दा बढ़ी कर्मचारीले विवरण बुझाउनु पर्ने अनुमान छ शनिबार र अन्य सार्वजनिक विदाका दिनमा समेत बिहान 7 कि बेलुका 6 बजेसम्म विवरण दर्ता गर्ने विशेष व्यवस्था मिलाइएको राष्ट्रिय किताबखानाले जनाएको छ समयमै विवरण बुझाउन आह्वान गर्दै किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले दर्ता नम्बर 1 आफै आफ्नो सम्पत्ति विवरण बुझाएर यसको शुरूआत गर्नुभएको छ यता संघीय संसद सचिवालयले पनि संसदका दुवै सदनका सांसदलाई आगामी भदौ 29 गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन भनेको छ
2: सरकारी सेवाबाट अवकाश पाएर पेन्सन वा अवदान खाइरहेका व्यक्तिहरूलाई अब करार सेवामा निरन्तरता नदिने भएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई 7 मुद्दे परिपत्र गर्दै यस्ता कर्मचारीलाई विदाई गर्न निर्देशन दिएको हो नयाँ व्यवस्था अनुसार हाल कार्यरत अन्य करारका कर्मचारीलाई भने पुल दरबन्दीमा राखेर संगठन तथा व्यवस्थापन सर्वेक्षण सकिएपछि आवश्यकता अनुसार काममा खटाइनेछ नयाँ दरबन्दी सृजना भएमा वा रिक्त पदमा जनशक्ति आवश्यक परेमा नयाँ व्यक्ति भर्ना नगरी पुलमा रहेका करारका कर्मचारीलाई नै परिचालन गर्नुपर्नेछ
3: विगत 9 दिनदेखि आन्दोलनरत मीटर ब्याज पीड़ित र सरकारबीच 9 बुधे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ प्रधानमन्त्री कार्यालयमा आज भएको करिब 9 घण्टा लामो वार्तापछि सरकारी टोलीका संयोजक सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशहवाले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो सहमति अनुसार सरकारले आगामी मन्त्री परिषद बैठकमा मीटर ब्याजी प्रथाको पूर्ण अन्त्य भएको घोषणा गर्ने प्रस्ताव लैजानेछ यस निर्णयसँगै मीटर ब्याज सम्बन्धी फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्य कार्य चेकहरू स्वत खारेज हुनेछन् नयाँ ऐन निर्माण नभएसम्म पीड़ितका समस्या समाधान गर्न केन्द्रमा उच्चस्तरीय समन्वय समिति र जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सहजीकरण समिति गठन गर्ने सहमति पनि भएको छ मित्र ब्याज पीड़ितहरूलाई पुनः ऋणको चक्रमा पर्न नदिन सरकारले आगामी बजेटमा विशेष आर्थिक सहायता तथा राहत कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएपछि पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्
2: नेपाल राष्ट्र बैंकको स्वायत्तता जोगाउन र गभर्नर नियुक्तिको प्रक्रियालाई बलियो बनाउने गरी ल्याइएको नयाँ विधेयकमाथि संसदको अर्थ समितिमा छलफल शुरू भएको छ। सिंहदरबारमा आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो कानूनले राष्ट्र बैंकलाई थप व्यवस्थित बनाउनका साथै राजनैतिक हस्तक्षेपबाट टाढा राख्न सघाउने बताउनु भएको छ। नयाँ व्यवस्थाले गभर्नर र संचालकहरूको पद सुरक्षित बनाउने उहाँको भनाई छ। बैठकमा राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले भने गभर्नर र संचालकहरूको योग्यताका लागि थप नयाँ शर्तहरू राख्न नहुने धारणा राख्नु भएको छ। अवकाशपछि लागू हुने कुलिङ पीरियडको व्यवस्था पनि आवश्यक नरहेको उहाँको भनाइ छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योगलाई बढ़ावा दिन र विदेश निर्यात सहज बनाउन सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभएको छ। फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन नेपालका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले तीनै तहका सरकार मिलेर शिल्पमूलक तालिम चलाउने र नेपाली उत्पादनको बजार प्रवर्धन गर्ने बताउनु भएको हो। साथै उहाँले कच्चा पदार्थ आयातको व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो। छलफलका क्रममा उद्योगीहरूले नाकाबाट हुने अवैध आयात रोक्न, गुणस्तर परीक्षण अनिवार्य गर्न र करको दायरा बलियो बनाउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्।
2: बागमती प्रदेश सरकारले छवटा मन्त्रालय खारेज गर्दै मन्त्रीहरूको कार्यविभाजन हेरफेर गरेको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले गर्नुभएको सिफारिश अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ कार्यविभाजन तोक्नु भएको हो। यसअघि 14 मन्त्रालय रहेको बागमतीमा अब मुख्यमन्त्री कार्यालय सहित 8 मात्र मन्त्रालय रहनेछन्। यो नयाँ व्यवस्थासँगै कंग्रेस र एमालेका 6 मन्त्रीहरू तत्कालका लागि जिम्मेवारीविहीन भएका छन्। नयाँ कार्यविभाजन अनुसार कंग्रेसको भागमा मुख्यमन्त्री सहित 4 र एमालेको भागमा 3 मन्त्रालय परेका छन्। साउन 1 गतेदेखि लागू हुने गरी मन्त्रालय कटौतीको यो निर्णय गत वैशाखमै मन्त्री परिषदले गरेको थियो।
3: सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहनुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले तारीखमा छाड्न आदेश दिएको छ। आज भएको थुन्छेक बसपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश दिएको हो। व्यवसायी दीपक भट्टसहितका व्यक्तिहरूलाई गैर कानूनी सम्पत्ति लुकाउन सघाएको आरोपमा सम्पत्ति शुद्धिकरण विभागले हिजो मात्र पौडेल सहित 16 विरूद्ध मुद्दा दायर गरेको थियो। विभागले पौडेलमाथि 20,90,00,000 रूपियाँ बिगो र बैंक खातामा रहेको 6,34,000 रूपियाँ भन्दा बढ़ी रकम जफत गर्न माग दावी गरेको छ।
2: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संचालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउन सरकारी निर्णयको विरोधमा देशभरका उद्योगीहरूले आन्दोलन शुरू गरेका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अगुवाईमा आज पहिलो चरण अन्तर्गत देशभरका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा कालो झण्डा राखिएको छ। उद्योगीहरूसँग कुनै छलफल र सल्लाह नै नगरी उद्योग मन्त्रीको निर्देशनमा एकपक्ष रूपमा यस्तो निर्णय गरिएको महासंघको आरोप छ। संचालक समितिमा उद्योगीको प्रतिनिधित्व नहुँदा औद्योगिक वातावरण छन् बिग्रने र नीति निर्माणमा समस्या आउने उनीहरूको दावी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

Cast. World Cup 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, सीजीटीभी खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरसम्म सिधै कार्गो रेल सेवा शुरू हुने भएको छ। नेपाल भारत पार वाहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामान ल्याउन आजदेखि यो रेल सेवा सञ्चालनमा आएको हो। कोलकातामा आयोजित एक समारोहमा नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य र भारतीय अधिकारीले हरियो झण्डा देखाएर रेल विदाई गर्नुभयो। पहिलो चरणमा स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो मुलुकबाट ल्याइएको कच्चा पदार्थ बोकेका 40 कन्टेनर विराटनगर पठाइएको छ। वीरगंज नाकामा मात्र उपलब्ध यो सेवा विराटनगरमा पनि विस्तार भएपछि सड़क मार्गको तुलनामा ढुवानी सस्तो र सुरक्षित हुनेछ। यसबाट नेपाली उद्योगीहरूको ढुवानी खर्च घट्ने र व्यापारिक लागत कम भई उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने विश्वास गरिएको छ।
2: भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णाली राजमार्ग र कर्णाली करिडोरको स्थलगत अनुगमनमा निस्कनु भएको छ। आज सुर्खेतको विराटनगरबाट शुरू भएको मन्त्री लम्सालको पाँच दिने अनुगमन टोली पहिलो दिन कालीकोट पुग्ने कार्यतालिका छ। सड़क विभागका उच्च अधिकारीहरू समेत सम्मिलित यो टोलीले यस क्षेत्रका सड़कहरूको अवस्था र मरमत सुधारका उपायबारे अध्ययन गर्नेछ। पछिल्लो समय कर्णाली राजमार्गमा लगातार दुर्घटना बढ़ेर मृत्यु मार्गका रूपमा आलोचना भइरहेका बेला पहिलो पटक केन्द्रका मन्त्री आफै सड़कको अवस्था बुझ्न पुग्नु भएको हो। मन्त्रीको यो सक्रियतापछि लामो समयदेखि जीर्ण रहेको यो सड़क खण्डको सुधार हुनेमा स्थानीय बासिन्दाले आशा व्यक्त गरेका छन्।
1: यसै गरी लगातारको वर्षाका कारण नेपाल चीन सीमा जोड्ने तातोपानी नाका खुलेको एक दिन नबित्दै फेरि ठप्प भएको खबर छ। तीन दिनपछि बिहिबार साँझ मात्र मरमत गरेर एकतर्फी खुलाइएको सड़क आज बिहान इको क्षेत्रमा फेरि भासिएपछि आवतजावत पूर्ण रूपमा रोकिएको हो। माथिबाट झरेको भेल र भोटे कोशी नदीको कटानका कारण क्षतिग्रस्त बनेको सड़क डिभिजन कार्यालयले जनाएको छ। नाका बन्द भएपछि चीनको खासा क्षेत्रमा नेपाली व्यापारीका लसुन फलफूल लत्ता कपड़ा र जलविद्युत आयोजनाका सामग्री बोकेका थुप्रै कन्टेनर रोकिएका छन्। सड़क बन्द हुँदा सामान बिग्रने जोखिम बढ़ेको छ भने व्यवसायीहरू थप मारमा परेका छन्।
2: उपभोक्त अदालतले प्रसूतिको क्रममा भएको मनिता शर्माको मृत्यु प्रकरणमा अस्पताल र चिकित्सकको लापरवाही ठहर गर्दै 39 लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। अदालतले बानेश्वर स्थित एभरेस्ट अस्पताललाई 30 लाख र उपचारमा संलग्न प्रसूति रोग विशेषज्ञ डाक्टर जेसना शर्मा तिवारीलाई 9 लाख रूपियाँ क्षतिपूर्ति दिन आदेश दिएको हो। अस्पताल र चिकित्सकको गम्भीर लापरवाहीका कारण श्रीमतीको ज्यान गएको भन्दै मृतकका श्रीमान सुभाष पराजुलीले न्याय र क्षतिपूर्तिको माग सहित अदालत मुद्दा दायर गर्नु भएको थियो।
1: शिक्षक सेवा आयोगको रिक्त नेतृत्व लिन चाहने योग्य उम्मेद्वारका लागि आवेदन खुला गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै आयोगको अध्यक्ष र एकजना महिलासहित 2 सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी साउन 15 गतेभित्र आवेदन दिन सक्नेछन्। उम्मेद्वार विगत 2 वर्ष यता कुनै पनि राजनैतिक दलको सदस्य नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।
2: नेपाल टेलिकमको सिम कार्ड हराएमा वा बिग्रेमा वा ग्राहकले अनलाइनबाटै फारम भरेर सजिलै नयाँ सिम कार्ड लिन सक्ने भएका छन्। टेलिकमले आजदेखि यो नयाँ सेवा शुरू गरेको हो। नयाँ फिजिकल सिम वा ई सिम लिनका लागि सेवाग्राहीले कम्पनीको वेबसाइटमा गएर आवश्यक विवरणहरू दर्ता गराउनुपर्नेछ। अनलाइन प्रक्रिया पूरा गरेपछि ग्राहक आफै वा आफ्नो प्रतिनिधि पठाई 50 रूपियाँ तिरेर काउन्टरबाट सिम लिन सक्नेछन्।
1: भोलि शनिबार रातिदेखि देशभर वर्षा गराउने मौसमी प्रणाली थप बलियो हुँदैछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसून वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ। विशेष गरी बागमती गण्डकी लुम्बिनी र कर्णालीका पहाड़ी भूभागमा पहिरो जान सक्ने तथा नदी र खोलाहरूमा बाढ़ी आउन सक्ने भन्दै मौसमविद विनु महर्जनले सतर्क रहन आग्रह गर्नुभएको छ। महाशाखाले लामो दूरीको यात्रामा निस्किनु अघि सड़क र मौसमको अवस्था बुझेर मात्रै घरबाट निस्किन सर्वसाधारणलाई सुझाव दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्ष को वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: परिवेश

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गत आर्थिक वर्ष 2082 राशिमा सरकारको आमदानी र खर्च दुवै लक्ष्य भन्दा निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार 19,64,11 करोड़ रूपियाँको बजेट मध्ये असार मसान्तसम्म करिब 80% अर्थात 15,82,16 करोड़ रूपियाँ मात्र खर्च भएको छ। खासगरी विकास निर्माणसँग जोड़िने पूँजीगत खर्च निकै कमजोर रहँदै विनियोजित बजेटको जम्मा 46.79% मात्र खर्च भएको छ। चालू खर्चतर्फ भने विनियोजित रकमको 88% भन्दा बढ़ी खर्च भएको छ। यस्तै राजस्व संकलन र वैदेशिक अनुदान प्राप्तिमा पनि सरकारको प्रगति कमजोर देखिएको छ। 15,33,00,000 रूपियाँ राजस्व उठाउने लक्ष्य राखिएकामा करिब 83% मात्र संकलन भएको छ।
2: नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढ़ाएर 80% पुर्याएसँगै शेयर बजारमा उत्साह छाएको छ। केन्द्रीय बैंकको नयाँ व्यवस्थापछि लगानीकर्ता आकर्षित हुँदा साताको अन्तिम कारोबार दिन आज बजार सूचक निफ्टी झण्डै 80 अंकले बढ़ेर 2,677 बिन्दुमा पुगेको छ। यस क्रममा बजारमा 4.5 अर्ब रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। नेफ्सेका अनुसार आज कारोबार भएका मध्ये 259 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 13 कम्पनीको घटेको छ। श्रीनगर एग्रोटेक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सूर्यकुण्ड हाइड्रो शिखर पावर लगायतका कम्पनी कमाउनेमा शीर्ष स्थानमा रहे। समूहगत रूपमा म्युचुअल फण्ड बाहेक सबै बाँकी 12 समूहका सूचक बढ़ेका छन्।
1: अब विदेशको खबर। अमेरिका र इरानबीच सुलिँदो असमझदारीका कारण मध्यपूर्व क्षेत्रमा बढ़दै गएको सैन्य टक्राप्रति संयुक्त राष्ट्रसंघले चासो देखाएको छ। महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्वमा संलग्न सबै पक्षहरूलाई तुरन्तै उत्तेजना फैलाउने काम रोक्न र वार्ताको टेबलमा आउन आग्रह गरेका छन्। राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकका अनुसार महासचिवले होर्मोज जलसन्धि र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय पानी जहाजहरू निर्बाध रूपमा चल्न पाउनुपर्ने अधिकारको रक्षा गर्न जोड़ दिएका छन्।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको निर्वाचन प्रणालीमा चीनले साइबर आक्रमण गरी ठूलो हस्तक्षेप गरेको दावी गरेका छन्। व्हाइट हाउसमा बोल्दै ट्रम्पले चीनले सन् 2020 निर्वाचनदेखि 22 करोड़ अमेरिकी मतदाताको विवरणमा पहुँच बनाएको आरोप लगाएका छन्। यसबारे छानबिन गर्न राष्ट्रिय गुप्तचर निर्देशक र एफबीआईलाई निर्देशन दिँदै उनले यो घटनासँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्। यता पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानमा विद्रोही संगठन बलुचिस्तान लिबरेशन आर्मीले गरेको आक्रमणमा परि 45 पाकिस्तानी सैनिक मारिएको दावी गरिएको छ। बीएलएले मस्तुङ क्षेत्रमा सुरक्षा फौजको गाड़ी र सुरक्षा टोलीलाई लक्षित गरी ठूलो हमला गरेको हो। पछिल्लो दुई हप्तामा सुरक्षा बलमाथि भएको यो तेस्रो ठूलो आक्रमण हो।
1: अब खेल खबर। 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग सुपर ओभरमा स्तब्ध बनेको छ। मलेसियामा आज भएको खेलमा यूएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित विश्व ओभरमा 100 रन मात्र बनाएपछि खेल बराबरीमा सकिएको थियो। त्यसपछि भएको सुपर ओभरमा नेपालले दिएको 7 रनको सामान्य लक्ष्य यूएईले 3 बलमै बिना विकेट भेटायो। यो हारसँगै नेपाल फाइनल पुग्न असफल भएको छ। अब यूएईले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपाल तेस्रो स्थानका लागि भोलि शनिबार इण्डोनेसियाको सामना गर्नेछ।
2: जापानमा आयोजना हुने 20 एसियाली खेलकुद एसियाडको विशेष प्रशिक्षणका लागि नेपाली उसोको थाउलो टोली आगामी आइतबार चीन प्रस्थान गर्ने भएको छ। नेपाल उसो महासंघका अनुसार टोलीलाई चीनको कुमनिङ स्थित युनान विश्वविद्यालयमा 1 महिनाको तालिममा राखिनेछ। नेपाल स्थित चीनिया दूतावासको सहयोगमा हुन लागेको यो प्रशिक्षणलाई थप 1 महिना लम्ब्याउने प्रयास भइरहेको छ। महासंघले एसियाडमा भाग लिने सानसोङ विधाका खेलाड़ीलाई पनि अभ्यासका लागि चीन पठाउने तयारी गरेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: सरकारले ल्याएको नयाँ कर नीति आजबाट लागू। निजी विद्यालय तथा अस्पतालमा अतिरिक्त शुल्क आयकरको सीमा 10 लाख पुग्दा सर्वसाधारणलाई भने महँगीको भार।
2: राष्ट्र सेवक कर्मचारीको सम्पत्ति विवरण बुझाउने कार्य प्रारम्भ। अवकाश प्राप्त करारका कर्मचारीलाई विदाई गर्न निर्देशन सरकार र मिटर ब्याज पीड़ित बीच 9 बुते सहमति आन्दोलन स्थगित।
1: एमाले उपाध्यक्ष पौडेललाई साधारण तारीखमा छाड्न विशेष अदालतको आदेश। कोलकातादेखि विराटनगरसम्म सीधा कार्गो रेल सेवा शुरू। कच्चा पदार्थ बोकेका 40 कन्टेनर नेपाल नेपाल प्रस्थान तातोपानी नाका फेरी ठप्प
2: मध्यपूर्वको सैन्य टकराव प्रति राष्ट्रसंघको चिन्ता अमेरिकी निर्वाचनमा चीनले साइबर हस्तक्षेप गरेको ट्रम्पको दावी विद्रोही संगठनको आक्रमणमा 45 पाकिस्तानी सैनिक मारिएको दावी
1: र नेपाल 19 वर्ष मुनिको एसएससी महिला प्रिमियरको फाइनलमा पुग्न असफल तेस्रो स्थानका लागि इण्डोनेसियाको सामना गर्ने एसियाडको विशेष तयारीका लागि उसुको थाउलो टोली चीन जाँदै
2: अवस्त नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं नमस्कार।

0: Radio NRM
1: 99.1. Oh, Shanti, here I am. क्या खतरा समाचार आइसक्यो
2: बाप रे
1: अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं
0: नेपाल सरकार विज्ञापन हो
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्धकार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजंग थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी वज्रदल गणबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सुनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माउ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसले हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सी खेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 की 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सोक्रममा सिंहशार्दुल गुल्मले स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम पृतनापति उपरति श्री भोलानाथ थापाले नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौडले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम पृतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथी श्री सन्तोष कार्कीले असार 23 गते सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका चार सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गति हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिस्टम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गति सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गति रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका छ लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका सात पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजासहित असार 22 गति दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका तीन फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
4: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त? मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ।
4: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
2: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर:
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर:
3: हाम्रो यो सैनिक प्रहरी गणबाट 124 घण्टा स्ट्यान्डबाई तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रूमले त्यस तयारी टोलीलाई 5-10 मिनटभित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेका हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहँदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार:
4: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ। तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
1: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
5: सेनानी स्मारिका चाहिँ सैनिक प्रहरी गढको चाहिँ कार्य अधिकृत अहिले चाहिँ यो प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतनात्मूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतनात्मूलक क्लासेसहरू पनि सञ्चालन गर्छौँ।
6: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरीगणले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौँ। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई दौडमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्रेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौ।
0: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर,
4: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कारवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरीगणबाट हुन्छ।
1: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टिमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
7: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीडितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिङ्गर प्रिन्ट निकाल्नु पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पिड चेक गर्नु पर्यो त्यो गाडीको भने हामीसँग स्पिड गनको उपलब्धता छ र मापन गर्नु परेको अवस्थामा चाहिँ ब्रेथलाइजर गएर चाहिँ मापन प्रतिस्थापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वक थ्रु गेटबाट प्रवेश गराएर निज व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
0: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल।
8: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैन्य अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
1: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उच्चो बनाएको छ।
9: सहसेनानी निरञ्जन चौहान। विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँभन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसर नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशनमा फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्शलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
0: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल।
10: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नत हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने अर्को विभिन्न मिशनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिशनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौं। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि वृद्धि गर्ने उद्देश्यले अन्तजप ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौँ। तालिमको दौरानमा नेपाल प्रहरी, त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिँ बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेजहरू भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
1: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
11: बुद्ध हेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजीहरू नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएन भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जस गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गर्व ठान्छु।
12: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कटदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष
11: हुन सक्दैनौँ। अहिलेसम्म जस सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमोनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि

0: पेट्रोलियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठूल्ठूलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टर भित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भीआईपीहरू भीभीआईपीहरू आउँदा त्यसको स्कर्ट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरी भित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भीभीआईपी र भीआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भीआईपी भीभीआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
1: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
2: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हामीलाई 24 घण्टा चाहिँ ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले यहाँ हटलाइन पनि राखेका छौँ। 106 चाहिँ सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पोख्न चाहिँ सक्छ। कुनै पनि रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले चाहिँ हामीहरूलाई 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर चाहिँ फलानु व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी सेमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसीओ कमान्ड बसिरहेको हुन्छ। घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ घटनास्थलसम्म चाहिँ पुग्छ।
3: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
4: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
6: सोही सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने, जसबाट सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
7: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
6: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
8: विगतका दिनमा

0: सहमति पनि भएन तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन त्यसले गर्दाखेरि नेपाल सरकारसँग हाम्रो चाहिँ यो आरामै के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ बल्ल मिटर ब्याजभित्र चाहिँ न्याय पाउँछ। अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो हाम्रो सन्देश चाहिँ यही हो। अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक दृष्टिबन्धक छिनुवा र बाध्यकारी चेकका पीड़ितहरू हुनुहुन्छ।
1: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
2: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विषय अध्ययन 59 को दफा 7 को गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साना तारेमा राख्नु भनी आज विशेष अदालतको इलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इलासबाट यो आदेश भएको छ।
1: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 को उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा देश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा संचालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 वटै पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
1: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.23 3.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो चार वर्षमा 1,451 जना व्यवहारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवहारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो चार वर्षमा 1,451 जना व्यवहारिसे बाल बालिका फेला परेको उल्लेख छ। व्यवहारिसे फेला परेको कुल बाल बालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर 4 टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुनेछिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
4: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
5: यो राष्ट्रिय कृषि अन्न परियोजनाले वर्षकै अलिअलि सानसानो कार्यक्रमको सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
4: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह रिपोर्ट विपद बारेको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई.org

0: ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म नारायण निरासी। मैले पढ्ने कविताको शीर्षक हो रहर। सुरु हुन्छ यसरी।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 8 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मिटर ब्याज पीड़ित र सरकारबीच नौबुधे सहमति, नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित।
0: विष्णु पौडेललाई साधारण तारिखमा छाड्न विशेष अदालतको आदेश। बागमती प्रदेशमा मन्त्रालय मर्च गरेर आँखमा झारियो, छ जनालाई बिना विभागीय मन्त्री बनाइयो।
1: बाढ़ी पहिरोले छ राजमार्ग अवरूद्ध, सामान्य वर्षा हुँदा काठमाडौँ डुबानमा, अव्यवस्थित शहरीकरण र पूर्वाधारको अभाव देखिएको विज्ञको भनाई।
0: अमेरिकाका कैयौं लड़ाकू विमान ध्वस्त पारेको ईरानको दावी, भारतमा पहिलो हाइड्रोजन रेल संचालनमा।
1: र विश्वकप फुटबलको उपाधि जित्ने टोलीले ट्रफीसँगै च्याम्पियनशीप रिङ पाउने। महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार र मिटर ब्याज पीड़ित बीच नौ बुधे सहमति भएको छ। सहमतिसँगै विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित भएको छ। पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच आज दिनभर वार्ता भएपछि बेलुकी सहमतिमा हस्ताक्षर भएको हो। सहमतिमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजान तयार भएको सरकारी वार्ता टोलीका नेतृत्वकर्ता सचिव सापकोटाले जानकारी दिनुभयो।
4: र आज घनीभूत छलफल गरेर चाहिँ हामी निष्कर्षमा पुगेर सम्झौता गरेका छौँ। यसमा चाहिँ फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू गैरकानूनी घोषणा गरेर त्यो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको सम्झौता क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ। यो कानून निर्माण गर्नलाई 3 महिनाभित्र चाहिँ गृह मन्त्रालयले कानूनको मसौदा तयार गरेर पेश गर्ने भनेको छ। जिल्ला स्तरमा पनि अनुगमन समितिहरू
0: पीड़ित पक्षीय वार्ता टोलीका सदस्य कुशवाले यसपटक सरकारसँगको वार्ता सकारात्मक भए पनि सहमति कार्यान्वयन हुन्छ भन्न नसकिने बताउनुभयो। यसअघिका सरकारले पनि पटक पटक सहमति गरी धोका दिएको उल्लेख गर्दै उहाँले अहिलेको सहमति पनि वर्तमान सरकारले कार्यान्वयन नगर्ने संघर्ष जारी राख्ने बताउनुभयो।
5: काठमाडौँ केन्द्रित आन्दोलन भनेको मात्रै आन्दोलन नभएर चाहिँ हामी चाहिँ जिल्ला प्रहरीमा, जिल्ला प्रशासनमा, गाउँघरमा, सहरनगरमा हाम्रो आन्दोलन निरन्तर चलिरहेको छ। यो के बुझ्नुहोस् कि हाम्रो संघर्ष निरन्तर जारी छ अनि यो एक किसिमको जुन सहमति कार्यान्वयन प्रक्रिया भएन भने हामी निरन्तर आन्दोलनमा छौँ।
0: यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच लामै छलफल भएको थियो। सरकारले हिजो नै वार्ता टोली बनाएको थियो। जनकपुरबाट काठमाडौँ मार्चमा हिँडेकाहरू मध्येबाट अभियानका केन्द्रीय अध्यक्ष कुशवा सहित 5 सदस्य टोली मात्रै काठमाडौँ आएको हो। उनीहरूले असार 25 गतिदेखि जनकपुर धामबाट काठमाडौँ मार्च शुरू गरेका थिए। गृहमन्त्री सुदन गुरूङ गएर आश्वासन दिएपछि पीड़ितहरू बाराको निजगढ़मै रोकिएका थिए। हिजो मात्रै मिटर ब्याजीको आरोपमा जनकपुर धाम उपमहानगरपालिका 16का हरिराम शाह, उनकी आमा रेखा कुमारी शाह र काका गोपाल शाहलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि कड़ा कार्यवाही हुनुपर्ने भन्दै मिटर ब्याज पीड़ितहरूले आज जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि आज दिउँसो प्रदर्शन गरेका छन्।
1: सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित बनेका छन्। शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष संचालन तथा व्यवस्थापन नियमावली 2083ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै उनीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका हुन्। यसअघि हातमा कालो पट्टी बाँधेर काम गरेका उनीहरूले आज काठमाण्डुमा प्लेकार्डसहित सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको र सो नियमावलीका केही प्रावधान अव्यवहारिक रहेको भन्दै विरोध गर्दै आएको छ। इक्यानले हाल एक वर्षका लागि मात्रै कायम गरिएको अनुमति पत्रको अवधि 5 वर्ष बनाउनुपर्ने, शैक्षिक मेला सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनुपर्ने र पहिलेदेखि संचालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू गर्न नहुने लगायतका माग गरेका छन्। त्यसै गरी विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्नुपर्ने, दोहोरो कर तथा आय व्यय विवरण बुझाउनुपर्ने प्रावधान हटाउनुपर्ने, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने तथा संस्थागत ग्रेडिङ प्रणाली र धरोटी सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। यसै सन्दर्भमा गठित संयुक्त संघर्ष समितिले असार 24 गतेको निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली संशोधनका पक्षमा दबावमूलक कार्यक्रम गर्ने जनाएको छ। संयुक्त संघर्ष समितिका अध्यक्ष दीपक गुरूङले नयाँ नियमावलीका कारण देशभरका 1000 भन्दा बढ़ी व्यवसायी प्रभावित हुने जानकारी दिँदै प्रत्यक्ष रूपमा सरोकार राख्ने पक्षसँग छलफल नगरी नियमावली जारी गरेकोमा आपत्ति जनाउनुभयो।
0: विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारीकमा छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निष्कर्ष निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र दीपक भट्टसँग उनले वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखेको भन्दै विशेष अदालतले उनलाई सामान्य तारीकमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धानपछि पौडेललाई 20,90,00,000 बिगो कायम गर्दै हिजो मुद्दा दर्ता गरिएको थियो। पौडेललाई विभागले गत असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। पटक पटक म्याद थप गरी उनीमाथि अनुसन्धान भएको थियो।
1: संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण माग गरेको छ। आज एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष 2082-83 सम्पत्ति विवरण बुझाउन भनेको हो। सांसदहरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्ता सहितको अध्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 1 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 को उपदफा 1 प्रयोजनार्थ 60 दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ। सांसदहरूलाई आगामी भदौ 29 गतेसम्ममा विवरण बुझाइसक्न निर्देशन दिएको हो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भने सांसदका स्वकीय सचिवको पारिश्रमिक वृद्धि र फील्ड भ्रमण भत्तालाई समय सापेक्ष बनाउन तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा उहाँले पारिश्रमिक लगायत फील्ड भ्रमणका भत्ता पनि बढ़ाउन सरकार तयार रहेको बताउनुभयो।
6: अब यो हामी तलब वृद्धि त्यहाँबाट चाहिँ हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदाहरण नै बनिरहेका छौं। त्यस मानेमा यो जुन फिल्ड भिजिटरको हुँदाखेरि भत्ता जस्ता कुराहरू छ त्यसलाई विधि पुर्याएर समयानुकूल बनाउनमा हामी नकारात्मक छैनौं।
1: साथै प्रदेशमा सरकार परिवर्तनको कसरत भइरहेका बेला बागमती प्रदेश सरकार फेरि विवादमा परेको छ। कुनै बेला झ्यालझ्यालमा मन्त्रीका साइनबोर्ड राखेर बदनाम भएको बागमती प्रदेश सरकारले अहिले अर्को तमाशा देखाएको छ। वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गत वैशाख 22 गते मन्त्रालय पुनर्संरचनाको निर्णय गराउनु भएको थियो। सोही निर्णय कार्यान्वयन गर्न भन्दै हाल 14 बाट घटाएर मुख्यमन्त्रीसहित 8 सदस्यीय मन्त्री परिषद बनाइएको छ तर छ जनालाई बिना विभागीय मन्त्री राखेर मुख्यमन्त्री बानियाले अर्को रेकर्ड राख्नु भएको छ। मुख्यमन्त्री सहित मन्त्रालय 8 मन्त्री 14 भएपछि सत्तारूढ़ कांग्रेसकै नेताहरूले असन्तुष्टि पोखेका छन् भने विपक्षीले विरोधको मसला पाएका छन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
7: नयाँ कार्य विभाजन अनुसार 7 जना मन्त्रीले मन्त्रालय पाएका छन् भने 6 जनालाई बिना विभागीय राखेर मन्त्री बनाइएको छ। आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ र खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयमा कृष्ण कुमार तामाङ मन्त्री हुनुहुन्छ। यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय मधुसूदन पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चन चन्द्र बादे र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको नेतृत्व बिन्दु श्रेष्ठले पाउनु भएको छ। किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु राय माझी पौडेललाई भने कुनै मन्त्रालय नतोकी मन्त्रीका रूपमा जागिर खुवाइएको छ। मन्त्रालय घटे पनि मन्त्री संख्या यथावत राखिएको विषयमा सत्तारूढ़ नेपाली कंग्रेसकै नेता बहादुर सिंह लामा सन्तुष्ट हुनुहुन्न।
8: हामीसँग गल्कडो मिटिङ पनि राखे होइन, के पनि राखे होइन, आफैले लेख्नु भएको त्यसैले यो प्रश्न चाहिँ उहाँले नै सोध्नु।
7: कंग्रेसकै अर्का नेता मधु कुमार श्रेष्ठ भने यो व्यवस्था केही दिनका लागि मात्रै भएको दावी गर्नुहुन्छ।
9: यो मन्त्रालय अहिले जुन बनाए यो क्यामको लागि मात्रै हो होइन, यो 2-4-5-7 दिन भित्रै सहमति भइसकेपछि अब कोसँग सहमति हुन्छ, सहमति भइसकेपछि फेरि सरकार चेन्ज हुन्छ है। त्यो कारणले अहिले अहिलेको लागि चाहिँ के गर्ने भन्ने हिसाबमा चाहिँ बिना लिइराखेको हो है। अहिले सबै पूर्ण रूपमा चाहिँ मन्त्रालय मैले भने जस्तै सबै चाहिँ भएको होइन, यो बिना लिइराख्ने त्यो मन्त्रालय त्यही मन्त्रालय कन्टिन्यू जाने भन्ने होइन।
7: सत्ता साझेदार नेकपा एमाले पनि यो व्यवस्था अस्थायी मात्रै भएको दावी गर्छ। एमाले नेता जगन्नाथ थपलिया केही दिनभित्रै मन्त्री परिषद व्यवस्थित हुने बताउनुहुन्छ।
10: अहिले चाहिँ अध्ययन पनि हुँदैछ, अब फेरि सरकारको पनि अहिले नयाँ कुरा नै आइराखेका छ, तर समीकरणका सन्दर्भमा नै केही कुरा आएको भएको हुनाले अहिले अब त्यो सरकार खाली राखेर झन् मन्त्रीहरू नराखेर बस्नु राम्रो हुँदैन। त्यो अवस्थामा अहिले हामी त्यो आन्तरिक कुरा हो, त्यो हामी तुरन्त मिलाउँछौ।
7: प्रमुख प्रतिपक्षी नेकपाले भने मन्त्रालय घटाएर पनि बिना विभागीय मन्त्री राख्नुको कुनै औचित्य नभएको प्रतिक्रिया दिएको छ। नेकपाका सांसद रत्नप्रसाद ढकाल यस्तो निर्णयले मन्त्रालय घटाउने उद्देश्य नै कमजोर बनेको बताउनुहुन्छ।
11: मन्त्रालय भन्दा बाहिर विभागीय मन्त्री राख्ने भन्ने कुरा चाहिँ त्यो घटाउनुको कुनै अर्थ भएन, त्यसले चाहिँ 8 मन्त्रालय कायम भयो भन्ने सन्देश गएन। बिना विभागीय मन्त्री राख्ने भन्ने चाहिँ त्यो प्रदेशका निम्ति त्यो एकदमै लज्जास्पद कुरा हो, जिन्दगी दुःखद कुरा हो। यसको चाहिँ अब एउटा हामी आजको दिनसम्मको प्रमुख प्रतिपक्षी दलको हिसाबले यो कुरा चाहिँ हामी स्वीकार गर्दैनौँ। उहाँले केही राखिराख्नु भयो भने त्यसको त्यहाँ हटाउनका निम्ति दबाव सृजना गर्छौँ हामी।
7: बागमती प्रदेशको यो घटनाले दल र सांसदहरूका लागि मन्त्री पद कति लोभलाग्दो रहेछ भन्ने प्रश्न आएको छ। पालै पालो सरकारमा गएका पुराना दलका नेताहरूको सत्तामोह यसले छत्ता छुल्ल पारेको छ। खर्च कटौती भन्दा सत्ता समीकरण जोगाउन उनीहरू लोक लाज समेत जोगाउन असमर्थ देखिएका छन्।
0: नेपाल परिवेशमा डेंगू नियन्त्रणका लागि अभियान शुरू लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्नै पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-6005।
13: गुणस्तरीय प्लम्बिङको
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्व भरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन भरको
15: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
1: निरन्तरको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभरका छवटा राजमार्ग अवरूद्ध भएका छन् प्रहरीका अनुसार आज साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ी पहिरो डुबान लगायत कारणले छवटा राजमार्ग अवरूद्ध भएका हुन् बीपी राजमार्ग अन्तर्गत खोरकोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ बीपी राजमार्ग मकवानपुर स्थित कान्ति लोकपत इलाम जिल्लामा पर्ने मेची राजमार्ग अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क सिन्धुपाल्चोकको अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन् त्यस्तै आज सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका दुई कोदारी स्थित अरणीको राजमार्ग अन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ बागलुङ स्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ
0: देशको राजधानी काठमाडौँ उपत्यकामा सामान्य वर्षा हुँदा पनि डुबान हुने क्रम रोकिएको छैन अनाम नगर नयाँ बानेश्वर जमल रानीवन र सिंहदरबार लगायतका आसपासका क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेका छन् हिजो मध्याहको वर्षापछि माइतीगर मण्डला क्षेत्र जलमग्न हुँदा सवारी आगमन प्रभावित बन्यो सड़कमै भल जम्मा भएपछि सवारी चालकले सवारी साधन त्यही छाडेर हिँड्नु परेको थियो यस प्रकारका समस्या वर्षेनी दोहोरिने गरेको भए पनि दीर्घकालीन समाधानका लागि सरकारले कुनै पहल गरेको देखिएको छैन अव्यवस्थित शहरीकरण र पूर्वाधारको अभावका कारण डुबानको समस्या दोहोरिने गरेको पूर्वाधार विज्ञ श्रीराज आचार्यले जानकारी दिनुभएको छ सड़कको पानी निकासीका लागि पर्याप्त ह्युमर पाइप र ढलको व्यवस्था नगरिनु र भएका संरचना पनि मर्मत सम्मारको अभावमा फोहोरले जाम हुने समस्याले पानी सड़कमै थुनिएर डुबान हुने गरेको उहाँको भनाइ छ
16: बर्खाको पानी सड़कबाट त्यो ठूलो हिम पाइपमा छिरेर नदीसम्म हाम्रो संरचना बनाएको चाहिँ छैनौ त्यसैमा कमजोरी छ र जुन ठाउँमा अलिकति बनेका छन् त्यो बनेका पनि कस्तो हुने तपाईँले सड़कको यता किनारातिर हेर्नुभयो भने वर्षाको पानी जाने त्यहाँ इनलेट बनाइएको हुन्छ यसो जाली जस्तो राखेर त्यहाँबाट गएर जाने त्यो इनलेट सबै जाम भएको हुन्छ पानी पर्छ बाटोको भित्र चाहिँ हिम पाइप राखिएको छ भने पनि प्रायसम्मै पानी पुग्न पाउँदैन पहिले पुगिएको हुन्छ त्यसपछि पानी पर्ने बित्तिकै अब त छैन सडक माथि पनि छ अब परिदियो भने तपाईँ पुरै कन्क्रिटले नढाकिन्जेलसम्म आकाशबाट परेको पानी अलिकति तपाईँको एउटा घर छ छेउको खाली छ भने त्यहाँ परेको सोचिन्छ तल जमिनमा सोचेर ग्राउन्ड वाटरमा जान्थ्यो अब अहिले त तपाईँको सबै कन्क्रिटाइजेसन सकेपछि होइन जस्तो कच्ची बाटो छ ग्राभल बाटो छ भने सोचेर जान्छ तर फिट भएपछि त सोचिँदैन अनि कोही खाली जमिनहरू चाहिने घरले र कन्क्रिटले ढाकिएपछि आकाशबाट परेको पानी त्यही बाटो माथि भएर जत्ता हुन्छ त्यसरी जान्छ
0: यसको तत्काल समाधानका लागि हाल भइरहेका ढल तथा ह्युमर पाइपका निकासी मार्ग र सड़कका जालीलाई नगरपालिकाले तुरन्त सफा गरी पानी बग्ने वातावरण बनाउनु पर्ने उहाँले सुझाव दिनुभयो यस्तै दीर्घकालीन समाधानका लागि उपत्यका भरिको डुबानग्रस्त क्षेत्रको विस्तृत सर्वेक्षण गरी वर्खाको पानी मात्र निकास गर्ने छुट्टै र व्यवस्थित ढल प्रणालीको निर्माण गरिनु आवश्यक रहेको पूर्वाधार विज्ञ आचार्य बताउनुहुन्छ
16: पानी बन्द भएपछि नगरपालिकालाई चाहिँ पुरै त्यसलाई चाहिँ सफा गर्नु पर्यो त्यो जाने इनलेटहरू सफा गर्नु पर्यो पाइप बुझिएको छ भने क्लिन गर्नु पर्यो मेन्टेनेन्स पर्यो तत्काल गर्न सकिने अनि दीर्घकालीन रूपमा के गर्नु पर्यो भने जहाँ जहाँ अहिले पानी डुबान भएर समस्या भएको छ त्यो बाटोको तल्लो नै जसको चाहिँ हाम्रो बर्खाको पानी निकास हुने संयन्त्र नै छैन भने बनाउनु त्यसलाई चाहिँ होइन तपाईँको राजधानी सहरमा यसरी पानी पर्ने बित्तिकै यी डुबान हुने भन्ने असुविधाको हिसाबले मात्र होइन होइन त्यो धेरै हिसाबले त्यो चाहिँ सहरको जीवनयापनमा नै त्यसले नकारात्मक उप सधैँ यस्तो भरि हामीले चाहिँ फेस गर्न सकिने अवस्था हुँदैन
0: हाल देशभर सामान्यतया बदलिरहे कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा लुम्बिनी प्रदेशको परासीमा सबैभन्दा धेरै 94.8 मिलिमिटर र गण्डकी प्रदेशको देवघाट लगायतका स्टेशनमा भारी वर्षा मापन भएको छ आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी उत्तर तराई क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद हरिप्रसाद दाहालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
17: विशेष गरी श्री गण्डकीले मिलेको सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई विभागका धेरै स्थानमा मध्य प्रदेश तथा कर्णाली प्रदेशका पहाड़ी विभागको केही समय पर्यटनसँग मध्यमसम्म वर्षाको सम्भावना रहेको देखिन्छ भने भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि कोशी बागमती गण्डकी दुई प्रदेशका पहाड़ी र तराई विभागका धेरै स्थान भारी वर्षाको साथै केन्द्रीय स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ। साथसाथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई विभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तर भोलि र पर्सिको मौसमको कुरा गर्नु जाँदाखेरि भोलि र पर्सि पनि त्यसको धेरै जस्तो स्थानमा वर्षा हुने देखिन्छ र भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ।
1: आजदेखि तीन महिने डेंगू सचेतना अभियान शुरू भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ। साउन भदौ र असोज महिनामा वडा कार्यालय होटल टोल विकास संस्था नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिने भएको हो। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण विस्तारै बढ़दै जाने भदौमा उच्च अवस्थामा पुग्ने असोज कार्तिकसम्म यसको जोखिम रहने भएकाले यी तीन महिनामा डेंगू सचेतना अभियान सञ्चालन गर्न लागिएको बताउनु भएको छ। प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कशप ग्यारेज कवाड़ी साबन व्यवस्थापन स्थल निर्माणधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको नियमित अनुगमन गर्ने र जमेको पानीको निकास तथा व्यवस्थापन गर्नुपर्नेछ। यस्तै विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको अवस्था अनुगमन गरिनेछ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: must have full of sand and back is full of spawn.
1: It's a top head of each phone. Can't so much that he tell us they won't.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिच होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिच होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ललितपुरको जावलखेल स्थित सदर चिड़ियाखाना सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। काग गिद्ध हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनको काम सकेर वातावरणीय नमूनाको परीक्षणमा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः संचालनमा ल्याइएको हो।
3: चितवनका विभिन्न अस्पतालमा आएका बिरामी मध्ये 893 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये 11,419 जनाको परीक्षणका क्रममा उनीहरूमा सो संक्रमण देखिएको हो।
4: चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा 22 गैंडा मरेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा 20 र राष्ट्रिय वन क्षेत्रमा 2 गैंडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार 2 गैंडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्।
3: नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा नेप्से परिसूचक उच्च अंकले बढ़ेको छ। साताको अन्तिम कारोबार दिन आज परिसूचक 79 अंकले बढ़ेर 2677 पुगेको छ। आज 4,57,50,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। 259 कम्पनीको शेयर मूल्य बढ़्यो भने 13 कम्पनीको शेयर मूल्य घटेको छ। 2 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका कयौं लड़ाकू विमान ध्वस्त पारेको दावी गरेको छ। कम्तीमा 8 ज्यान लिने गरी अमेरिकी आक्रमणको बदलामा जोर्डनमा तैनाथ धेरै अमेरिकी सैन्य विमानहरूमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको इरानले दावी गरेको हो। पश्चिम एशियामा युद्ध चर्किएसँगै जोर्डनको सेनाले 3 इरानी क्षेपास्त्र खसालेको र कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको बताएको केही घण्टापछि यो घटना सार्वजनिक भएको हो। इरानको रिभोल्युसनरी गार्डस आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै आफूहरूले धेरै अमेरिकी रिफ्युलिक विमान र लड़ाकू विमानहरू नष्ट गरेको र अरू धेरैले गम्भीर क्षति पुर्याएको बताएको छ। आईआरजीसीले जोर्डनका नागरिकहरूले आफ्नो देशमा रहेका आक्रमक र इस्लाम विरोधी अमेरिकाहरूका स्वार्थहरूलाई निशाना बनाउन पनि आह्वान गरेका छन्। अमेरिकी सैनिकहरूको हत्याको बदलामा सिरियाको अल तन्फामा रहेको अमेरिकी विशेष अपरेशन कमाण्ड सेन्टरमा पनि आक्रमण गरिएको आईआरजीसीले जनाएको इरानी सरकारी संचार माध्यमले उल्लेख गरेका छन्।
3: भारतमा पहिलो हाइड्रोजन रेल संचालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजनबाट चल्ने रेलको उद्घाटन गर्नुभएको। जिन्द सोनीपत मार्गमा संचालनमा आएको यो रेल 10 डिब्बा भएको विश्वको सबैभन्दा लामो हाइड्रोजन रेल भएको भारतीय सरकारको दावी छ। रेलले करिब 89 किलोमिटर दूरी करिब 2 घण्टामा पार गर्नेछ र बीचमा 12 स्टेशनमा रोकिनेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अन्य देशमा 3 वा 4 डिब्बाका मात्र हाइड्रोजन रेल संचालनमा रहेको उल्लेख गर्दै भारतले 10 डिब्बा र 3200 हर्स पावर क्षमताको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान बनाएको बताउनुभयो। उहाँले हाइड्रोजन रेल धुवा रहित मात्र नभई मेक इन इण्डिया अभियानको सफल उदाहरण भएको दावी गर्नुभयो।
4: नेपाल परिवेशमा अब खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएसँग पराजित भएको छ। मलेसिया स्थित बायोमास ओभल स्टेडियममा नेपालले सुपर ओभरमा पराजित गर्दै यूएले फाइनलको यात्रा तय गरेको हो। सुपर ओभरमा नेपालले दिएको 7 रनको सामान्य लक्ष्य यूएले बिना विकेटको क्षतिमा पूरा गर्यो। अब युएले उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि युएले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले विश्वभरमा अल आउट हुँदै 100 रन मात्र जोडेपछि खेल सुपर ओभरमा गएको हो। नेपालकी अनु कडाइतले सर्वाधिक 20 रन बनाइन् भने सना प्रवीण र अलिसा यादवले समान 17 रन जोडेकी थिइन्। युएका लागि वैष्णवी महेशले 3 विकेट लिइन् भने साई निखिलले 2 तथा मेहक ठाकुर र जननी थिरुकमानरले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएले 19.5 ओभरमा अल आउट हुँदै 100 रन बनाएको थियो। उसका लागि मेहुल कुलकर्णीले सर्वाधिक 30 रन बनाइन् भने लावण्य केनीले 25, नेहा कुमारीले अभिजित 19 रन बनाइन्। नेपालका लागि रिया शर्मा र अनु कडाइतले 3-3 विकेट लिँदा तिर्सना विकले 2 अनि मनिषा उपाध्यायले 1 विकेट लिए।
3: अब विश्वकप फुटबलको प्रसंगसहित सहकर्मी दिनेश जोशी।
5: विश्वकप फुटबल विशेष।
6: फिफा विश्वकपको फाइनल खेल फुटबल इतिहासकै एक ऐतिहासिक बन्ने देखिएको छ। अर्जेन्टिनी लेजेण्ड लियोनल मेसी र स्पेनका युवा स्टार लामिन एमाल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आमने सामने हुँदैछन्। 39 वर्षीय मेस्सी र 19 वर्षीय एमाल बीच उमेरमा 2 दशकको अन्तर भए पनि उनीहरू बीचको सम्बन्ध निकै रोचक छ। उनीहरूको पहिलो भेट भने मैदानमा नभई सन् 2007 भएको थियो। त्यति बेला बार्सिलोनाका युवा खेलाड़ी रहेका मेस्सीले केवल 5 महिनाका शिशु रहेका एमाललाई काखमा लिएको र नुहाइदिएको तस्विर अहिले विश्वभर चर्चाको विषय बनेको छ। एमालका बुवाले तीमध्ये एउटा तस्विर सामाजिक सञ्जालमा 2 महान खेलाड़ीहरूको शुरूआत भन्ने क्याप्सन सहित सार्वजनिक गरेका थिए। ती तस्विरहरूमा मुस्कुराइरहेका मेस्सीले सानो शिशु एमाललाई काखमा लिएको र नुहाइदिएको देखिन्छ। पछि यही बालकले फुटबलमा मेस्सीको पदचिह पछ्याउने कुरा त्यति बेला कसैले पनि कल्पना गरेका थिएनन्। अहिले त्यही बच्चा र फुटबलका महान खेलाड़ी मेस्सी विश्वकपको उपाधिका लागि आम्ने सामने हुँदैछन्। यसपटकको विश्वकप विजेता टोलिसु रहेका एमाललाई काखमा लिएको र नुहाइदिएको तस्विर अहिले विश्वभर चर्चाको विषय बनेको छ। एमालका बुवाले तीमध्ये एउटा तस्विर सामाजिक सञ्जालमा 2 महान खेलाड़ीहरूको शुरूआत भन्ने क्याप्सन सहित सार्वजनिक

0: सिप्रिङ विजेता औठी प्राप्त गर्ने भएको छ। यो फिफाको इतिहासमै एक ऐतिहासिक शुरूआत हुनेछ। यस औठीको एकतर्फ फिफा विश्वकपको प्रसिद्ध ट्रफी अंकित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्कने गरी विशेष डिजाइन गरिनेछ। आगामी आइतबारका लागि न्यू जर्सीको मेटलाइफ स्टेडियममा अर्जेन्टिना र स्पेन बीच विश्वकपको फाइनल खेल हुनेछ। सोही दिन विजेता टोलीलाई प्रतिष्ठित ट्रफी र स्वर्ण पदकसँगै जीतको नयाँ प्रतीकका रूपमा च्याम्पियनशीप रिङ प्रदान गरिने भएको छ। फिफाले प्रतियोगिताका विजेताका लागि 30 च्याम्पियनशीप औठी सुरक्षित राखेको छ। विश्वकप सकिन अन्तिम 3 दिन बाँकी रहँदा पुरस्कार रकम र विश्वकपका च्याम्पियनहरूले प्राप्त गर्ने रकम कति होला भन्ने आम चासो बढ़ेको छ। गत डिसेम्बरमा फिफाले 2026 प्रतियोगिताका लागि 655 मिलियन डलरको कृतिमानी पुरस्कार राशि घोषणा गरेको थियो, जुन 4 वर्ष अघि कतारमा भएको अघिल्लो संस्करणको तुलनामा 50% बढ़ी हो। स्पेन र अर्जेन्टिना बीचको फाइनल खेलका विजेताले 50 मिलियन डलर पाउनेछ भने उपविजेताले 33 मिलियन डलर पाउने भएको छ। शनिबार फ्रान्स र इंग्ल्याण्ड बीचको तेस्रो स्थानको प्ले अफमा जित्ने टोलीले 29 मिलियन डलर र चौथो स्थानमा रहने टोलीले 27 मिलियन डलर पाउनेछ। क्वार्टर फाइनलमा पराजित मोरक्को, बेल्जियम, नर्वे र स्विजरल्याण्ड सहितका प्रत्येक टोलीले 19 मिलियन डलर प्राप्त गर्नेछन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: मिटर ब्याज पीड़ित र सरकार बीच नौबुधे सहमति, नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित।
1: विष्णु पौडेललाई साधारण तारिखमा छाड्न विशेष अदालतको आदेश, बागमती प्रदेशमा मन्त्रालय मर्ज गरेर 8 झारियो, 6 बिना विभागीय मन्त्री।
2: बाढ़ी पहिरोले 6 राजमार्ग अवरूद्ध, सामान्य वर्षा हुँदा काठमाडौँ डुबानमा, अव्यवस्थित शहरीकरण र पूर्वाधारको अभाव देखिएको विज्ञको भनाई।
1: अमेरिकाका कैयौं लड़ाकू विमान ध्वस्त पारेको इरानको दावी, भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा।
2: र विश्वकप फुटबलको उपाधि जित्ने टोलीले ट्रफीसँगै च्याम्पियनशीप रिङ पाउने, महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित।
1: नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
4: Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्याज पीड़ित र सरकार बीच नौ बुँदे सहमति कार्यान्वयन हुनेमा कति विश्वस्त?
1: इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने मित्रव्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई विश्वास छ।
0: विपद सम्बन्धी पूर्व सूचना पहिला भन्दा कसरी प्रभावकारी बनाइँदैछ?
2: एसएमएस त्यसको ठाउँमा कल पठाउन सकियो भने नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ।
0: हाइड्रोलोजिस्ट विनोद पराजुली र अमेरिकी हवाई आक्रमणमा आफ्ना सार्वजनिक संरचनालाई निशाना बनाइएको इरानको आरोप। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। यसअघि त्यहाँका अधिकारीहरूले उक्त आक्रमणमा एउटा विद्युत उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। इरानले आफूले कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको भनेको छ। त्यसको पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरूसलेमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छन्। कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरूद्ध भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कार्यवाही पाँचवटा पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बारबरा प्लेट असर। युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढ़ेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। दशवटा डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना नौ सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मित्रव्याज पीड़ित र सरकार बीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि नौ बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मित्रव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले तीन महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी तीनवटा महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
1: यो पटक हामीले तीनटा उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने तीनटा दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
4: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
1: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
4: गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 को निजगढ पुगेको तेस्रो दिन गृहमन्त्री सुजन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। बाह्रको चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाण्डु।
0: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्क्योल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
5: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई बिउजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलि प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई जिउजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको एमओयूमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी त्यो मञ्चमा चाहिँ काम गर्छौँ।
4: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
5: बाढी पहिरो त्यस्तै गरेर आकस्मिक बाढीको कुरा हिमचाल विस्फोटका कुरा भारी वर्षा तातो हावाको लहर शीतलहर आँधी हुरी होइन तट्याङ यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ। तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
6: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ अलि बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि
5: अलिकति भन्नुहोस्। यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि यसका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्। तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न बाँकी।
6: अहिलेलाई चाहिँ पश्चिम राप्ती कन्काई कोशी बागमती नारायणी बबई कर्णाली महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
5: यी नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा शहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन। त्यसलाई हामी विस्तारै समेट्दै जानेछौँ।
6: यहाँले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको प्रभावकारी
5: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारी। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ। तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ।
0: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गणी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
3: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
8: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
7: It's 9 p.m.

0: 21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: के तपाईँ सम्पूर्ण घरायसी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरायसी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन गर्छ।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रहेछ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथि डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर 1 विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी वज्रदल गणबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माऊ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समी दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसले हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 की 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहशार्दुल गुल्मले स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौडले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथी श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका चार सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गते हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गते सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकृति श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गते दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई रु 2 लाख,
3: द्वितीय

0: gmail.mp मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
3: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
1: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त? मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
3: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर:
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि

0: सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर,
1: हाम्रो यो सैनिक प्रहरी गणबाट एक सेक्सन 24 घण्टा स्ट्यान्डबाई तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रूमले त्यस तयारी टोलीलाई 5-10 मिनटभित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेका हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
2: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
0: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार,
3: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
2: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ, तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
0: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने, अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
4: सेनानी स्मारिका साई, सैनिक प्रहरी गणको चाहिँ कार्य अधिकृत अहिले चाहिँ प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतनात्मूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतनात्मूलक क्लासेसहरू पनि सञ्चालन गर्छ।
5: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरी गणले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौं। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई दौडमा